0: देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, सन् 2026 जून 2 तारीक अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकता मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आम बिन्दे नेतृत्वमा छाया सरकार।
0: 26 लाख रायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने कर्मचारीको तलब बढ्दा, भुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने विज्ञको
3: सुझाव। यो वर्ष सम्मेलन गर्यो भने अर्को वर्ष पक्कै पनि हामी सबैले फिल गरेको चिन्ह हुन्छ।
0: घरमा जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा संयुक्त रूप, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: वित्त वित्तीय संस्था को अत्यंत जरूरी सूचना यस मेरूडे मिरमिरे लघु वित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
1: काया कैरनमा अब खबरको सिलसिला। नागरिकको प्रतिनिधित्व गर्दै आम सरकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एशियाको द्वन्द अर्थात मध्य पूर्वको द्वन्दका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल जेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जे

0: नास्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लिक छोड़ेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोड़ेको विषयमा त्यस बेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखको सहजीकरणमा संसदको जस्तोसुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भूल्न नहुने उहाँको भनाइ छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक संचालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनीतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आन्दोलनको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीटसहित सरकारको नेतृत्व गरेको छ। राजसपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कांग्रेसले छाया सरकार बनाएर कार्यविभाजन गरेको हो। यसबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 को बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार ब्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रूपियाँ भन्दा बढ़ीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वाग्लेको भनाई रहेको छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रूपियाँ व्यय भार हुने भएको छ। आर्थिक वर्ष 2083-84 को बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झण्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ़दा कति व्ययभार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ़दा वार्षिक 60 अर्ब रूपियाँ व्ययभार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
0: कार्यक्रममा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सुनौता मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 0 54 94 3 5 55।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ. Better prices got AC, cooler, fridge, cooker, induction, air fryer, and your ghar-ko saman ghar lyaera ta hernu. Tapai pani bhannuhunecha, malai ta Better-ko bani lagisakeko cha. Better prices, Better-ko bani lagcha.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध कांग्रेसमा आङदेव्य नेतृत्वमा छैन सरकार 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने लगायतका खबर.
3: अब बाँकी प्रसंग. आर्थिक वर्ष 2083-84 को बजेटले श्रम रोजगार स्थिर विकास उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ. रोजगारमुखी उत्पादन पारिश्रमिक सहितको इन्टर्नशिप सामाजिक सुरक्षा विस्तार सुरक्षित वैदेशिक रोजगारी विप्रेषणको उत्पादनशील लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ. तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन् युवा स्वदेशमै अवसर दिन्छन् कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस शुरू भएको छ. साथी महेश गेवालीले श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ.
4: विदेशमा अलपत्र परेको मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानु भएको छ र कन्भिनियोजन गर्नुभएको छ. त्यो चाहिँ स्वागतयोग्य कुरा छ. वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नु भएकाहरूलाई यसले जोड्ने काम गर्छ. यो राम्रो कुरा हो, स्वागत गर्नुपर्छ यसलाई होइन. त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, निलाम दिनेहरूलाई सपोर्ट गर्ने कुराहरू छन् जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमै रिफ्लेक्ट हुन्छ. लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन् होइन. नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्नु भनेको छ. गैरआवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्जेक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ. त्यो चिज पनि राम्रो. अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 गर्ने युवाहरूलाई स्टार्टअप सुरु गरिदिने भनेको छ. यसले लगानीलाई चाहिँ हेल्प गर्छ होइन. यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्.
5: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्,
4: उत्कृष्ट खालका कुराहरू र नतिजा बेला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन. जस्तै यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ. तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ वैदेशिक रोजगार बोर्डले चाहिँ 25 हजारलाई कतिलाई चाहिँ तालिम दिने, 25 हजारलाई तालिम दिने, के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्रै पो हो कि सङ्घ गर्ने ठाउँ त्यहाँ पनि प्याकेजिङ राम्रो आयो, कलेगर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो. तर गुली कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर सँगसँगै तपाईँको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ. अब त्यो त पहिला पनि कुरा चलिराखेकै त हो नि. उनीहरूले नयाँ योजना के दियो त
5: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्नु मिल्छ कि मिल्दैन?
4: यसलाई श्रम रोजगार मैत्री बजेट भन्नु मिल्छ तर यो भन्न मात्रै मिल्छ तर अपर्याप्त हो। यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ। मैले शत प्रतिशत कार्यान्वयनमा जटिलता देख्छु तर अलिक जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन कि 2200 जान लागेका अहिले 3200 पुगेको छ कुनै ठेममा सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान थियो त भन्ने चाहिँ प्लान छैन। त्यसले खासै हो दिँदैन त्यो कारणले गर्दा जटिल हुन्छ।
5: अब जुन अहिलेको बजेट छ अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
4: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल प्लान यसरी ल्यायो भने चाहिँ के होला? बिग्रिँदैन के पनि राम्रो पनि के पनि हुँदैन त्यो मैले क्लियर दिएन।
5: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
4: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामी मानेको कुराहरू ल्याउनु भएको छ, होइन विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर नत्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ। नत्र यो नारामा मात्र सीमित हुन्छ, यो अगाडि बढ्दैन। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ। एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नाप्तिकन अहिले पनि बिग्रेको दिन छैन। यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गरी चेन्ज आउँछ।
1: श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ।
6: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सडक काठमाडौँ। भू उपग्रह सैटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टार लिंकले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा संचालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि संचार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिंकले दूरसंचार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिंकले फेरि देखाए चासो विषयमा कान्तिपुरमा खबर छ।
1: कार्यक्रममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बालेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्च कर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-24063।
11: हर घर ये था, हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को सुनाई टीवी में।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू मानव बेचबिखन, अनलाइन स्क्याम, जबरजस्ती, श्रम तथा मानसिक र शारीरिक शोषणको शिकार बन्ने क्रम बढ़दो छ। पछिल्लो पटक भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल फेरि उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका ती 453 जना नेपालीलाई उद्धार गरेर यही शनिबार नेपाल फर्काइएको हो। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्त नेटवर्किङ व्यवसायमा लगाएको थियो। किन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुरे बन्धक बनाउने घटना यो पहिलो पटक भनी होइन। उहाँका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। वैदेशिक रोजगारीको लोभबाण नेपाली बेचिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्दुब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघची सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकासँग अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
3: अब खेल खबर। श्रीलंकामा हुने लंका प्रिमियर लीग एलपीएल 2026 नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐरी र ओपनर कुशल भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। 4 पटकको विजेता ड्राफ्टमा किंग्सले सन्दीप लामिछानेलाई 20,000 अमेरिकी डलरमा अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐरी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत 15,000 अमेरिकी डलरमा अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई 15,000 अमेरिकी डलरमा आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लीग अनुभव हुनेछ।
2: खेलको अर्को खबरमा, दोस्रो सिजनको एजेट 22 गते शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लीग एमकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद कबड हलमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोमिक्स म्यानेजमेन्ट विज्ञप्ति मार्फत जनाएको छ। ग्राफ मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिनीय औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
6: नेपाल दूध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र शहर बीच पुलको रूपमा रहेर शहरबाट वार्षिक करिब 28 अर्ब रूपियाँ कारोबार भएको छ।
2: पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्त अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
6: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको स्थानीयको भनाइ छ। पूर्वतिरको होड़ पश्चिमतिरको दौड़
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध कांग्रेसमा आङदेन्दे नेतृत्वमा छाया सरकार।
2: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
6: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती। सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ्नुपर्ने विज्ञको सुझाव।
2: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्धि साधन प्रदानमा समेत रोक। गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने हरान।
6: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित। शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
2: अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अरिन्द बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका 2 हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुशी हुँदै दुवै हातले थाप्दैछन्। अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। मालेको पिया शुद्धिकरण गरेको पानीमा

0: सड़क सुरक्षा जीवन रक्षा।
1: हतार में बाटो काट्दै हुनुहुन्छ जति हतार भए पनि एकचोटि दायाँतिर हेर्नुहोस् अनि एकचोटि बायाँतिर पनि हेर्नुहोस्।
2: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्र बाटो काट्नुहोस् ल।
0: श्री प्रवि तथा टाटा मोटर्सको सहकार्य।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 मा सम्पर्क गर्नुहोला।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर सत्रकी लागि होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय पो गर्यौं
0: भेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
5: अब सुन्नुहोस् पूरा समाचार
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
5: मद्यपान र धूम्रपान सेवन नगरौं
6: स्वस्थ रहौं सुखमय जीवन बिताउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
8: देख्नु भएन औषधि हालेको
7: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
7: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ के
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
7: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाई तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य दंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: हेलो नमस्ते।
9: हेलो हजुर, त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
10: ए नानी, के भने रहेछ, के भयो?
11: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: शुभ प्रभात गुरु आमा।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

स्रोत में महिला शिक्षित आवश्यकता संबंधी सूचना इस गार में माध्यमिक विद्यालय में क्लास रूम इन द क्लाउड मिसाल को अनुदान तलब भत्ता उपलब्ध कराने गरी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक हुआ विधायक योग्यता पुगे इच्छुक उम्मीदवार रूपपूर्वक दरखास्त आह्वान कर पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एक जना पद को किसी निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कंपनी में कक्षा 12 वा 16 रह उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 302 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको सिद्धान्त समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिकरण नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव हुने सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98426 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एन्ड गभर्नेन्स शान्ति शेर्पा 98151873 संस्था प्रतिनिधि एजुकेशन सेक्रेटर लिडर श्रीम तामाङ 98151743 श्री गार्मा माध्यमिक विद्यालय सुनि टिकुण्ड नगरपालिका साथ सुनिखुण्डो।

दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजार त चार चारवटा पसल चाहे कतै पाउने। ओह, अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हामीले सुरुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुनु बहिनी, सुरु दुखुमा नगरपालिका ओडानीमा पाँचमा उनीहरूको शान्ति स्टोर एन्ड सप्लाई छ नि। त्यही बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक वाइरिङका सामान जे खुसो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुखुन्द नगरपालिका, वडा नम्बर पाँच, सल्लेरी, सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरु नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखुन्द नगरपालिका पाँच, सल्लेरी, सुनु खुम्बु। पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथी युकी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराउँछ। भर्ना कार्यक्रममा हुने मिति, भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाइ हुने समूहहरू कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 55 10 55 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

时的嘛，你要走要碰到什么的事情啊？नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पत्र दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोखोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही पुस्ताक 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भिसा मिति जेठ 17 गतेदेखि जेठ 30 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7 भ्रमण सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalarmy.in/nepalar

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यस्तो सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ सुन्नुहरु
0: अंकल एसई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज साबिल काठमाडौँ जाऊ
1: ठीक है अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनिसा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेसनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अङ्कल साबल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अगली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट विद्युतको सेवाहरू प्राप्त गर्न सकिनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो हुनमा अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्ने
6: ♪

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
0: उज्जवल भविष्यको लागि हाम्रो
2: तथा भोलामा अफसेट प्रेस सोलुदुतु नगरपालिका 5 सोलुकुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 102.2 MHz देशका विभिन्न भाग www.sulekhan.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे।

र सात महिना च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग खेल्ने। अब समाचार विस्तारमा। सोलुखुममा विपद स्वयं सेवा परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। सोलुखुम्बु जिल्लामा हुन सक्ने सम्भावित जोखिम र विपदको पूर्व तयारीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सोलुखुम्बुका आयोजना तथा सोले दुतखुण्ड नगरपालिकाको समन्वयमा यो तालिमको आयोजना गरिएको हो। 18 दिनसम्म चालेको यस सघन तालिममा 16 जना परीक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिम अवधिभर सहभागीहरूलाई आग लागि बाढ़ी पहिरो भूकम्प जस्ता प्राकृतिक विपत्तिका बेला गरिने उद्धार कार्य प्राथमिक उपचार र संकटको समयमा तत्काल अपनाउनु पर्ने सुरक्षात्मक उपायका बारेमा प्रयोगत्मक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिमको समापन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सोलुखुम्बुका गुल्मापति सुरज पाण्डेले विपद व्यवस्थापन र जोखिम न्यूनीकरणमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने कुरामा जोड़ दिनुभएको छ। वहाँले तालिममा सिकेका सीपलाई ज्ञानलाई व्यवहारमा उतार्दै विपदको समयमा समुदायको रक्षाका लागि तयारी अवस्थामा रहन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभएको छ।

सुरक्षाने कार्य नागरिकता देशको यस्तो प्रभावकारी सहकार्यले भविष्यमा पर्ने जुनसुकै प्राकृतिक जोखिम र संकटलाई कम गर्न तथा जनधनको क्षति रोक्न ठूलो मदत पुग्ने विश्वास गरिएको छ। थोलुङ दुखोसी गाउँपालिका वडा नम्बर 7 कार्यालयको आयोजनामा संचालन गरेको 5 दिने साबुन हार्पिक फिनेल तथा सरब सम्बन्धी शिव विकास तालिम सम्पन्न भएको छ। थोलुङ दुखोसी गाउँपालिका महिला तथा बाल बालिका शाखा तथा दुखोसी सामुदायिक शिक्षा केन्द्रको समन्वयमा संचालित उक्त तालिमको सोमबार समापन गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले शिव सिकाई मार्फत सहभागीलाई दक्ष बनाउने तथा गाउँमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम संचालन गरेको बताउनु भएको छ। वहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उत्पादन कार्यमा लाग्न आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। वडा अध्यक्ष कार्कीले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक विकासलाई पनि सम्मान रूपमा प्राथमिकता लिँदै आएको उल्लेख गर्नु भएको छ। तालिमको सहजीकरण प्रशिक्षक निर्मला भण्डारीले गर्नु भएको थियो। तालिममा 32 स्थानीयको सहभागिता रहेको थियो। सोलुखुम्बुको लिकुपिके गाउँपालिका क्षेत्रबाट बाटो भुलेर हराएका जर्मनीको एक नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जर्मनीका 21 वर्षीय एलियास बेट चुहा जेठ 17 गते बिहान 9 बजे पिके पिकबाट जिरीतर्फ पैदल यात्रा गर्ने क्रममा बाटो भुलेर हराएका थिए। भोलि लिकुपिके गाउँपालिका 5 किन्जास्थित ठूलो भेट जंगल क्षेत्रमा सम्पर्कविहीन हुनु भएको थियो। आज हिजो बिहान 7 बजे एलियासले व्हाट्सएप मार्फत आफू हराएको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई गराउनु भएको थियो। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय अस्थायी प्रहरी चौकी गोली, प्रहरी चौकी केन्जा र प्रहरी चौकी चौला खर्कबाट प्रहरीको टोली संयुक्त रूपमा परिचालन गरिएको थियो। प्रहरी टोलीसँग स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा खोजी कार्य संचालन गरिएको थियो। खोज तलाशको क्रममा हिजो दिउँसो करिब 2 बजे लिखुबेकी गाउँपालिकाका टाङ्गुचे स्थित जंगल क्षेत्रमा एलियासलाई फेला पारेको उल्लेख गरिएको

उहाँको अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। मेचासलाम गाउँपालिका वडा नम्बर दुईमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा मेचा भेटघाटको आयोजनामा संचालित यस शिविरबाट कुल 150 जना स्थानीय नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा तथा परामर्श लिएको मेचासलाम गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख केशव बास्तोलाले जानकारी दिनुभएको छ। वहाँका अनुसार कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मेचासलाम गाउँपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपाल कोशी प्रदेशको प्राविधिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत यो विशेष जाँच शिविर सञ्चालन गरिएको छ। जेठ 17 गते प्राथमिक स्वास्थ्य केन्द्र मेचासलाममा आयोजना गरिएको यस शिविरमा मेचासलाम अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सल्लाममा कार्यरत दक्ष स्वास्थ्य कर्मी तथा डाक्टरको टोली खटेर बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा विशेष गरी 30 देखि 45 वर्ष महिलाको पाठ्यगतको मुखको जाँच, स्क्रिनिङ, महिलामा खस्ने समस्याको पहिचान, उपचार तथा परामर्श र तल्लो दर सम्बन्धी स्वास्थ्य समस्याको विस्तृत जाँच गरिएको छ। साथै समुदायस्थलमा सक्रिय क्षयरोग खोज पत्तालाका लागि शंकास्पद बिरामीको निशुल्क खतार परीक्षण गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूको विश्व स्वास्थ्य परीक्षण समेत गरिएको छ। शिविरमा आएका सम्पूर्ण सर्वसाधारण बिरामीको सामान्य स्वास्थ्य परीक्षण गरी नेपाल सरकारले नागरिकका लागि उपलब्ध गराउँदै आएको 98 प्रकारका अत्यावश्यक औषधि पूर्ण रूपमा निशुल्क वितरण गरिएको जनाइएको छ। स्वास्थ्य जाँचका क्रममा जटिल समस्या भएका बिरामीको हकमा गाउँपालिकाभित्र सम्भव भएसम्मको उपचार गर्ने र यहाँ उपचार सम्भव नभएका थप गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी बाहिरी सरकारी तथा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने गाउँपालिकाले जनाएको छ। मापी दुतकोशी गाउँपालिका वडा नम्बर दुईमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत 7 दिने मौरी पालन तथा पशुपालन तालिम शुरू भएको छ। आर्थिक वर्ष 2082-83 स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नम्बर दुईमा आइतबारबाट तालिम शुरू भएको हो। उक्त 7 दिने तालिम कार्यक्रमको औपचारिक उद्घाटन मापी दुतकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले गर्नु भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले स्थानीय स्तरमा उद्यमशीलताको विकास गरी नागरिकलाई आर्थिक रूपमा सबल बनाउन यस्ता प्राविधिक तथा व्यावसायिक तालिमहरू कोशी ढुंगा साबित हुने विश्वास व्यक्त गर्नु भएको छ। यो तालिम प्रत्येक वर्ष गाउँपालिकाका फरक फरक उदाहरणमा पाली पालो संचालन गर्ने नीति रहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनु भएको छ। चालू आर्थिक वर्षमा यस तालिमका लागि कुल 2 लाख बजेट विनियोजन गरिएको छ। यस पटकको तालिममा वडा नम्बर 2 का 35 जना स्थानीय कृषक तथा उत्सव व्यवहारको भागिता छ, जसमा उनीहरूको रुचि अनुसार फरक फरक समूहमा विभाजन गरेर तालिम शुरू गरिएको छ। मौरी पालन समूहतर्फ 16 जना र पशुपालन समूहतर्फ 9 जना सहभागिता रहेको कार्यक्रमका सहकर्ता सुनिता बुढा थोकीले जानकारी दिनुभएको छ। लेखुपीकी गाउँपालिका 5 स्थित चन्द्रज्योति माध्यमिक विद्यालयलाई हिमालय प्रोजेक्टले विभिन्न शैक्षिक तथा प्राविधिक सामग्रीहरू सहयोग गरेको छ। विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच सोमबार प्रोजेक्टले ती सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो। हिमालय प्रोजेक्टले चिया विषय अध्ययन गर्ने विद्यार्थीका लागि 200 थान कापी र विद्यालयको विद्युत आपूर्तिका लागि 1 थान सोलर सेट उपलब्ध गराएको छ। साथै विद्यालयमा चिया विषय अध्यापन गराउने शिक्षक देवेन बस्नेतलाई शिक्षण सिकाइमा सहजताका लागि 1 थान ल्यापटप समेत हस्तान्तरण गरेको विद्यालयले जनाएको छ। हिमालयन प्रोजेक्टले चन्द्रज्योति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र प्रविधि मैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले विगतदेखि नै निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गरिएको छ। ओखलढुङ्गाको खुजीडम्बा गाउँपालिकाले युवा गल्फ खेलाड़ी प्रतिमा सेपालाई आफ्नो गाउँपालिकाको सद्भावना दूतमा नियुक्त गरेको छ। गाउँ कार्यपालिकाको 46 औं बैठकले औपचारिक रूपमा उहाँलाई यस गरिमामय जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। विश्वको तेस्रो उच्च स्थानमा अवस्थित डेम्बा गल्फ कोर्सको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार प्रबन्धन तथा स्थानीय पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले उहाँलाई सद्भावना दूतमा
व्यक्त गरेको हो। सोलुखुम्बुको कुम्बुबासुङ लामो गाउँपालिका पाँच स्थायी घर भएकी युवा खेलाड़ी शेर्पाले गल्फ खेलका माध्यमबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनाउन मुख्य भूमिका खेल्दै आउनु भएको छ। उहाँले सबै खेल योगदानको चक्रदार गर्दै गाउँपालिकाले यो जिम्मेवारी प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार कठिन मेहनत, दृढ संकल्प र निरन्तरको संघर्षबाट सफलता हासिल गर्नुभएकी प्रतिमाको खेल यात्रा दुर्गम क्षेत्रका प्रतिवान महिला खेलाड़ीका लागि ठूलो प्रेरणा र हौसलाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले खप्ताबाट मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको छ। हिजो बिहान कटारी 4 नानाटोका स्थानीय पानी अभाव भन्दै रित्तो बागी सहित पानी मार्गमा मेरको घरमा पुगेपछि कटारी नगरपालिकाले दमकलबाट पानी वितरण शुरू गरेको छ। पानीमा भएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन समस्या हुन थालेपछि मेरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनु भएको छ। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा नागरिकहरूले जोड दिएका छन्। कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री रासायनिक मल अनुदान निर्देशिका 2082 लागू गरिने भएको छ। गाउँपालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृत सहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनु भएको छ। कोशी प्रदेशका 14 जिल्ला, मध्य प्रदेशका सिराहरा 70 जिल्लामा मौजात रूपमा रहेको डीएपी, यूरिया, पोटास र केसी सुन गरे 15,900 मेट्रिक टन बिक्री गर्न लागि उल्लेख गरिएको छ। सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको छ। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। समूह एकको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बनेको छ। समयबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेका छन्। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनलका खेलहरू बुधबार हुनेछन्। 8 संस्करणको सात महिला च्याम्पियनशीपको फाइनल खेल एभिजेट 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेशले पछिल्लो 2 संस्करणको विजेता बनेको छ। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको सात महिला च्याम्पियनशीपमा नेपालले फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन बनेको छ। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जुकारकी विदा हुन्छ। बिहान 10 बजे सोलो हालचाल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: বন্ধু, তুমি তো বিদেশে লাগে রে। হ্যাঁ দিদি, তো টিকা দুঃখ গরম শুরু করতে পয়সা চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भयो, बुझेर मात्र गाई। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा थोर बौद्ध सुलुखु।
4: बाबा, मैले आज स्कुल जाने मन छैन, आज जाने नै है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ,
4: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले सोध्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
6: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रो गर्न सकिन अरे, सरले पिक्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 शून्य जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
7: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
8: ए के भो, दौडिदिई पो आइस त।
7: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
8: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुन एसेम्बले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगरपालिका पास सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सचर मुहाउने सर्वो बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सलेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

I'm a son of a

I'm not going to be able to do that.

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जाएगा?
1: नहीं दीदी, सुन तो नहीं, धोखा हो नहीं सुनो।
0: की भैया इतनी रात ही क्यों नहीं आई थी?
1: दीदी भीतर एडमिशन सुना मेरा ड्राइवर ही रात हो जा।
0: ना बना की भाई
1: आज घर में कोई जमा घुमा था सदर रुपी तले घर को माई लगाएगी भाग रहा दीदी
0: माई लगाएगी सब कुछ लाइक मैं पहले लाइफ फोन करी आज। हेलो ममा यहाँ वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ गरी पठाइदिनु हुन्छ कि न ल अब दिदी नरो कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
2: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
3: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नाम त भर्खर 17 दिन लाग्यो होइन
4: हो बाबु अस्ट्रेलिया बस्ने केटे राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि हिजो हिजानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
4: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन संबंध राखे पनि यो जबरदस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि म मेरो तुङ्गे भए। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

0: यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: बिन्दु भएन औषधै हालेको
0: मामा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्नु
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस

नमस्कार कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश गिवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ आर्थिक वर्ष 2083-84 को बजेट मार्फत श्रम रोजगार सीप विकास उद्यमशीलता औद्योगिकरण तथा वैदेशिक रोजगारी का क्षेत्र में विभिन्न नया कार्यक्रम र नीतिगत व्यवस्था अघि सारिए

0: कम गर्न मदत पुग्छ कि पुग्दैन र बजेटका घोषणाहरू कार्यान्वयनमा कतिको सफल होलान् भन्ने विषयमा बहस चलिरहेको छ। आजको देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 को बजेटमा श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्ध बारे श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग विस्तृत कुराकानी गर्दैछौ। कार्यक्रममा स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: अस्ति शुक्रबार 15 गते आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक भइसक्यो। अब हाम्रो विषयवस्तु अथवा हामीले सुन्नुपर्ने कुराकानी भनेको श्रम र रोजगारी। अब त्यसले छोडेर हेर्दाखेरि 83-84 को बजेट चाहिँ तपाईँले अहिलेसम्म गरेको, तपाईँले अहिलेसम्म भेटाएको कुराकानी विश्लेषण गर्दाखेरि कस्तो रह्यो?
1: हजुर, अब यो बजेटको कुरालाई चाहिँ मैले कसरी हेरेको छु भन्दा, अस्ति शुक्रबार जुन अनाउन्स भएको बजेट छ, यो चाहिँ पहिलाको भन्दा खासै फरक बजेट आएको देखिन। यतिवटा नयाँ कुराहरू त छन् छन् चाहिँ, तर त्यो आएका नयाँ कुराहरू पनि स्पष्ट रूपमा यसको अगाडि बढ्ने मार्गचित्र कस्तो हो भन्ने कुरा चाहिँ अहिले नै देख्न पाइएको छैन। त्यो कारणले ती केही कुराहरूमा चाहिँ अलिकति बेनिफिट अफ डाउट गरौँ होइन, हामीले चाहिँ शङ्काको लाभ चाहिँ दिन पाइयो, तर त्यो बाहेक चाहिँ यसो खासै नयाँ कुरा आएका र मलाई यसमा एउटा राम्रो लागेको पार्ट चाहिँ के हो त

हजुर त्यो चाहिँ स्वागतयोग्य कुरा छ किनभने यो भन्दा अगाडि यसरी छुट्याइएको थिएन र अहिले गर्दा कन्फ्युजन थियो बजेर जब बोर्डबाट कसरी खर्च गर्ने के गर्ने भन्ने खालको कन्फ्युजनहरू थियो त्यो अब नरहला अब त्यसको कार्यविधि बन्दै बाँकी पनि होला फेरि जस्ट एउटा खालको राम्रो स्टेप हो अर्को चाहिँ जुन वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ होइन खुला विश्वविद्यालय मार्फतबाट यो चाहिँ मेरो इन्ट्रेस्टको विषय पनि थियो मैले त्यसमा स्टडी गर्नको लागि भनेर मेरो प्रोफेसर पनि लेखेर बुझाएको थिएँ ठाउँ ठाउँमा चाहिँ यो मेरो इन्ट्रेस्टको विषय त्यहाँ आएछ यसले गर्दाखेरि म खुसी हुने भएँ किनभने फेरि लङ टर्ममा हामीलाई राम्रो पनि गर्छ किनभने यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नु भएकाहरूलाई यसले जोड्ने काम गर्छ यो राम्रो कुरा हो यो स्वागत गर्नुपर्छ यसलाई होइन त्यो भनेको विकासका कुराहरू छन् मिलाउँदिनेहरूलाई सपोर्ट गर्ने कुराहरू छन् जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमै रिफ्लेक्ट हुन्छ अब यसले राम्रो कुरा गर्छ यसले भोलि गएर हामी प्रतिस्पर्धात्मक अर्थतन्त्रको कुरा गराउँछौँ भने विदेशबाट फर्केर आएकाहरूलाई खुला प्रतिस्पर्धा पनि यहाँ जान पनि सकिन्छ होला लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन् होइन त्यो लगानी आकर्षण गर्नको लागि गरेका कुराहरू पनि राम्रो छन् जस्तो यो सेवा प्रवाहलाई चाहिँ सहयोग गर्नुहुने भनेको छ नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्नु भनेको छ गइरहेका छ नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्जेक्सन गर्न दिने त्यो कारोबार गर्न दिने भनेको छ त्यो चिज पनि राम्रो अर्को यो इम्प्लोइमेन्ट लिङ्क प्रोडक्सन जोन सञ्चालन गर्ने भनेको छ अब यसको डिटेल्स त अब हेर्नै बाँकी छ तर यसको बाई नेम चाहिँ नेचर नेम चाहिँ राम्रै होला जस्तो मैले अनुमान गरेका छु अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 युवाहरूलाई स्टार्टअप सुरु गरिदिने भनेको छ यसले लगानीलाई चाहिँ हेल्प गर्छ होइन त्यसपछि डायस्पोराको सिपको जुन सञ्जालको छ सदुपयोग गर्ने चाहिँ कस्तो खालको हुने के हुने हेर्न बाँकी छ तर कमसेकम जुन विदेशमा रहनुभएको डायस्पोरालाई यसमा इन्गेज गर्ने कुरा चाहिँ राम्रो कुरा हो अर्को चाहिँ यो जुन बाँडो जमिन र सरकारी जमिनहरू जुन योजना भइरहेको उपयोग बनाइरहेको छ त्यस्ताहरूलाई चाहिँ एउटा पुलिङ गर्नलाई भन्नुभएको छ हामीले युवा नागरिकको कुरा पनि गरेका थियौँ होइन एग्रिकल्चर र टुरिज्म हाम्रो चाहिँ यो फरेन इम्प्लोइमेन्टको विकल्प वा रिटर्निङहरूको चाहिँ एउटा बेस्ट चोइस हुनसक्छ भनेर यो कुराहरूलाई चाहिँ हेल्प हुन सक्छ यस्ता खालका राम्रा कुराहरू पनि आएका छन् अर्को एउटा कुराहरू जस्तो सम्मानका कुराहरू छन् र उत्प्रेरणा दिने खालका कुराहरू पनि छन् जस्तो फर्स्ट क्लास रिकभरीहरू गरी चाहिँ कर्जा सुरक्षाको कुराहरू आएको छ भने अब यो कस्तो खालको हुने त्यो म्यान्डेट कतिसम्म हुने रेन्ज कति हुने त्यो अब हेर्न बाँकी छ तर जस यसले एउटा खालको उत्साह त दिन्छ नै यो राम्रो कुरा हो अनि उहाँको क्षेत्रमा ख्याति कमाएकाहरूलाई बोलाएर प्रमोट गर्ने पनि भनेको छ त्यसपछि यो सामाजिक सुरक्षालाई चाहिँ अलिकति ब्रोडर बनाउने जसले आफ्नो आफैलाई केयर गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ अर्काको लागि यो कुरा चाहिँ अलिकति छोड्नुहोस् भनेर एउटा खालको सोसल रेस्पोन्सिबिलिटीको कुराहरू उठाएको छ थुप्रै राम्रो लागेको छ मलाई धेरै कुराहरू राम्रा राम्रा पनि यहाँ देखिएको छ तर यति हुँदाहुँदै पनि यसले चाहिँ समग्र रूपमा श्रम रोजगारको क्षेत्रलाई खासै नयाँ उत्साह एकदम नै यो चाहिँ आयो र हाम्रो सरकारले भन्ने खालको चाहिँ अझै पनि त्यस्तो खालको जुर्जुर गर्ने खालको चाहिँ रहेन किन यो भनिराखेको छु भन्दा हामीले योभन्दा अगाडिका सरकारहरूले गरेनन् गरेनन् भनिराख्दाखेरि उहाँहरूबाट अपेक्षा पनि

0: होइन तर जसको बलमा जसको भोटका कारणले गर्दाखेरि जितेर आएको सरकार म्यान्डेट लिएर आउनु भएको सरकार छ त्यो सरकारले यति यो के भन्छ सामान्य खालको चाहिँ एनाउन्समेन्टमा मक्ख पर्दाखेरि त यो त पहिलाको भन्दा अलिकति सब स्ट्यान्डर्ड पो भयो कि भन्ने चाहिँ मलाई शङ्का लागेको छ. यसलाई मैले चाहिँ त्यसरी बुझेको छु.
1: तपाईँले सुरुमा पनि भन्नुभएको थियो 83-84 अङ्क चाहिँ फेरि तर तपाईँको त्यो जुन पद्धति थियो पुरानै सिस्टम अथवा पुरानै कल्चर भनौँ संस्कार यो बजेट भाषण गर्ने अगाडिको सरकारको जस्तै देखियो भन्ने कुरा अलिकति चित्त बुझ्दो भएन भन्ने कुरा तपाईँले बताउनुभयो. त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ अथवा त्यो पहिलेको जस्तै दोहोरिएका कुराहरू चाहिँ के छन्?
0: अब पपुलर डिसिजन्सहरू जस्तो इक्जाम्पलको लागि अब हामी हजारजनालाई सिट दिन्छौँ होइन, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्छौँ, कर्ज सुरक्षाका कुरा गर्छौँ भन्ने पहिला पनि त थियो नि नेपालको कुरा त होइन, खालि रिप्याकेजिङ नै हो. अब रिप्याकेजिङलाई नै खुसी हुनुपर्ने त के भयो र नयाँ नौलो के आयो त? जस्तो अब इन्सेन्टिभको कुराहरू गर्दाखेरि एउटा नयाँ कुरा मैले देखेको भनेको जस्तो गिग वर्कर्सहरूलाई चाहिँ हामी फर्मल सेक्टरमा ल्याउँछौँ भन्ने कुरा यो चाहिँ नौलो हो. अब यसलाई त आउटस्ट्यान्डिङै मान्नु पऱ्यो किनभने यो अगाडिसम्म आइसकेको थिएन. अब त्यो भनेर फेरि पहिलाको नसोचेको पनि होइन नि. पहिला जस्तो मतपत्रहरू हामीले यसो हेर्दाखेरि पहिलाको ट्रेड युनियनको साथीहरूले यो गिग वर्कर्सहरूलाई अर्गनाइजै गरिसक्नु भएको छ भनेदेखि त्यो फर्मलाइज नगरिकन बाध्यता पनि थियो. अब के भयो त भन्दाखेरि अहिले गरेको कुरामा एकदम नयाँ नयाँ ल है यो चाहिँ एकदम के भन्छ उत्कृष्ट खालका कुराहरू र नतिजा बेला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन. जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ. तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ विदेशी रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्रै पो हो कि सङ्घ गर्ने ठाउँ त्यहाँ पनि छ. अर्को बिना भित्रियो किस्ताले बिना रोजगारदाताबाट भुक्तानीको व्यवस्था भनेको छ. अब रोजगारदाताबाट भुक्तानी गर्ने भनेर चाहिँ गराउँदाखेरि हामीसँग बायोलेट्रल एग्रिमेन्टको फाउन्डेसन राम्रो छैन अनि हामीले चाहिँ त्यताबाट चाहिँ रिकभर गर्छौँ भन्ने के आश भएर अहिले हामीले मलेसिया पठाइरहेकोमा जुन समस्या देखिराखेका छौँ होइन, बाहिरबाट भन्दाखेरि त फ्री भिसा फ्री टिकट भनेको छ तर तिरेर गइराखेको छ भने त्यसलाई हामीले कन्ट्रोल गर्न नसकिरहेको अवस्थामा त्यो कसरी गर्ने हुन त फेरि एउटामा चाहिँ यो के अरे बायोलेट्रल एग्रिमेन्टलाई रिभिजन गर्ने त्यसलाई राम्रो गर्ने स्ट्रेन्थन गर्ने पनि कुरा आएको छ. त्यसपछि के अरे दूतावासलाई चाहिँ सबल बनाउने अलि सुदृढ बनाउने भन्ने पनि कुरा आएको छ. तर त्यो सबल र सुदृढ बनाउने चाहिँ कुटनीति आर्थिक कुटनीतिमा फोकस भनेर चाहिँ लेखिएपछि त हाम्रो श्रम कुटनीति कता गयो? त्यहाँ पनि ग्याप देखियो मैले होइन, त्यो सँगसँगै जानुपर्ने कुराहरू हुन्थ्यो होला. तर त्यो चाहिँ कसरी खालको भयो भने अहिले हेर्दा साउन्ड एकदम फेसिनेटिङ, प्याकेजिङ राम्रो आयो अनि अब अर्को चाहिँ के भन्दाखेरि कलर चाहिँ युनिफर्म जस्तो देखियो त्यति मात्रै हो. तर गुली कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर सँगसँगै तपाईँको पूर्वावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ. अब त्यो त पहिला पनि कुरा चलिराखेकै त हो नि. अब उनीहरूले नयाँ एनाउन्समेन्ट के दियो त? अब यसका लागि त्यो अघि भनेको 3 अर्बबाट त खर्च पनि हो भने त्यो ठाउँमै गइरहेको छ कि छैन भन्ने कुरा चाहिँ शङ्का हुनुभयो नि त. अनि अर्को चाहिँ सिप सिकेर मात्रै वैश्य गरेरमा पठाउने भन्ने कुरा यो अगाडिदेखि नै चलिरहेको कुरा हो. उहाँहरूले यसलाई प्रोग्रामको रूपमा ल्याउनु राम्रो छ. तर अब हामीले चाहिँ यो जुन अघिको भनेको सिप विकासको तालिमसँग यसलाई कसरी जोडेर हेर्ने, यसको कार्यविधि कसो हुने, पहिला जस्तै गरी चाहिँ वैश्य रोजगार बोर्डले जुन तालिम गर्न सकायो त्यस्तै खालको नेचरमा पो जाने हो कि? त्योहरू चाहिँ अहिले हामीले ध्यान दिन सकेनौँ भने फेरि डिजास्टर हुने कुरा हो. एउटै मान्छेले 25,000 तालिम लिन्छ, 25,000 सर्टिफिकेट राखेर सिभी बनाउँदा के पनि हुँदैन, त्यसको भत्ता खाने काम मात्रै हुन्छ, यो के पनि हुँदैन. सो यस्ता कुराहरूमा अलिकति ध्यान दिनु पऱ्यो. हुन्छ उनीहरूले ध्यान सोच्नु भएको होला होइन, किनभने टाइम मिलेर उहाँहरूले है हामी चाहिँ यसमा छौँ भनिरहेको छौँ त्यो कुराहरू. र अब एकदम बिल्कुलै नौलो नेपालको लागि अलिकति कन्ट्री स्पेसिफिक चाहिँ नौलो कुरा के छ भन्दा यो रेमिटेन्समा चाहिँ रिसिटको आधारमा यो लटरीको कार्यक्रम भनेर नेपालको लागि लटरी कार्यक्रम नौलो हो. बिचमा एकपटक एउटा कुरा उठेको तर खासै त्यसले केही प्रोडक्सन दिएन. तर यो जुन लक्ष्मीको कार्यक्रमले हाम्रो ओभरअल इकोनोमीलाई चलायमान बनाउँछ यसले कन्ट्रिब्युट गर्छ भने सोच्न सकिने खालको चाहिँ होइन यो लक्ष्मी कार्यक्रम विदेशतिर पनि खालि एउटा अलिकति यो के भन्छ फर्मल र सरकारले चलाएको संरक्षित खालको दुवा जस्तो त हो होइन अब यसमा जोड्ने भनेको अब यसलाई यसका धेरै पहलहरू छन् त्यसका धेरै पाटाहरू छन् त्यसभित्र काम हुन्छ नै होला त्यो भयो भने राम्रो यसले इन्करेज गर्ला तर त्यसैले त्यसकै आधारमा चाहिँ यो रेमिटेन्सेसहरू इन्फ्लुएन्स त्यताबाट हुन्छ भन्ने छैन किन भन्दाखेरि जबसम्म हामीसँग आफ्नो नेपाल राष्ट्र ब्याङ्कको च्यानल मार्फतमा जुन जुन तत्त जुन वैदेशिक रिजर्भमा गएका गन्तव्य मुलुकहरूका ब्याङ्कहरूसँग सम्झौता भएर कार्यान्वयनमा आउँदैन तबसम्म रेमिटेन्सको कुरामा हामीले यसरी लक्ष्मी सक्ट्री ल्याएर त्यति धेरै आश गर्न चाहिँ सकिन्छ जस्तो लाग्दैन डाउलो छ होला राम्रो भयो भने देश हो तर यसैलाई चाहिँ धेरै खुसी हुने कुरा छ नि यही एउटा मात्रै चाहिँ नयाँ कुरा जस्तो देखिन्छ नि त अरू सबै कुराहरू चाहिँ पहिला भइरहेकै कुराहरूलाई अगाडि बढाएको छ जस्तो अर्को एउटा कुरा शून्य लागतको कुरा आएको छ यो शून्य लागत भन्ने चिजलाई चाहिँ हामीले रोजगारदाताले बेहोर्ने गरी भनेर डिफाइन नगरेको अवस्थामा फेरि शून्य लागतले कन्फ्युजन हुन्छ हामीले रिक्रुटमेन्ट कस्टलाई अहिले पनि यो करिडर स्पेसिफिक ट्रेड स्पेसिफिक गरेर टुक्रा गरेर यसमा लाग्ने कस्ट के हो भनेर एनालाइसिस गरेर रिपोर्ट नल्याएसम्म यो शून्य लागत भन्ने चिजले अझ थप कन्फ्युजन लिने मात्रै हो अब कस्तो हुन्छ भन्दाखेरि यसले कन्फ्युन्टेसन बढाउँछ भनौँ न एक हिसाबले वैदेशिक रोजगार व्यवसायीहरूले के भनिराख्नु भएको छ भन्दा हामीलाई एक महिना बराबरको चाहिँ हामीलाई सेवा शुल्क चाहिन्छ भनिराख्नु भएको छ अनि अरू बाँकी सबैले के भन्नुभएको छ भने यो पैसा लिनु पाइँदैन भन्नुभएको छ अरूले पनि भनेको के होला भन्दाखेरि यो सेवा शुल्क भार चाहिँ कसलाई पर्नु भएन भन्दा श्रमिकलाई पर्नु भएन अब मेरो मतको कुरो गर्नुहुन्छ भने मलाई के लाग्छ भन्दा यो उहाँहरूलाई एक महिनाको दुई महिनाको तिन महिना कति हो त्यो लिनु पाउनुपर्छ तर त्यो कसैले रोजगारदातासँग लिन पाउनुपर्छ त्यो पारबाट जानुपर्नेमा हामी शून्य लागत भनेर चाहिँ एकदम एम्बिगियस कुरा गरिदियो भनेदेखि त्यसले कन्फ्रन्टेसन हुन्छ उसै पनि अहिले अहिले तत्काललाई वैदेशिक रोजगार व्यवसाय र सरकार बीचको सम्बन्ध त्यति राम्रो भइरहेको छैन यो अवस्थामा चाहिँ त्यसरी चाहिँ एनाउन्समेन्ट आउँदाखेरि यसले अलिकति काउन्टर प्रोडक्टिभ हुन्छ कि अलिकति त्यो त्यो पार्टबाट पनि सोच्नुपर्छ होला यसलाई इम्प्लोयर पे मोडलमा गर्ने त्यसका लागि चाहिँ सरकारले एकाउन्टेबिलिटी लिएर त्यसका लागि हामी चाहिँ नेगोसिएसन गरिदिन्छौँ भने भएदेखि यसले मान्छेहरू व्यवसायलाई पनि हुन्थ्यो नागरिक समाजलाई पनि हुन्थ्यो ट्रेड युनियनलाई पनि हुन्थ्यो सरकार पनि सँग हुन्थ्यो सबै हुन्थ्यो तर यसले अलिकति एम्बिगस कुरा गरेको जस्तो मलाई फिल भएको छ अब बुझ्नुले आफै बुझ्छन् भन्ने खालको छोडिदिनु हो भने त यसलाई त्यो त अफेर आएन तर त्यसरी अलिकति क्ल्यारिटीतिर जानु पर्थ्यो कि भन्ने हो अब यसमा मैले देखेको दुई तिनवटा कुरा राम्रो भनेको अहिले मैले भनिहालेँ यो जुन रिप्याट्रिएसन गडबडी रिप्याट्रिएसन र अनि त्यसको क्राइसिसमा भएका वर्कर्सहरूलाई फर्किँदा ल्याउने कुरामा जुन बजेट दिने जान्छ त्यो चाहिँ बेस्ट हुने हो यो बजेटको सबभन्दा बेस्ट पार्टै त्यही हो मैले देखेको अब अरू भनेको चाहिँ लगभग खासै नयाँ कुरा चाहिँ अब त्यो पनि नयाँ कुरा चाहिँ होइन तर बजेटै विनियोजन गराएर खुसी भयो हो नयाँ कुरा के पनि होइन रिप्याकेजिङ हो नयाँ कुरा आएको भनेको लक्ष्मीको कुरा हो त्यो बाहेक त्यो जुन इन्करेजमेन्टका कुराहरू होइन अनि त्यसको प्रोटेक्सनका कुराहरू सामाजिक सुरक्षाका चाहिँ लाई एक्सपान्ड गर्ने कुराहरू चाहिँ उहाँहरूको इन्टेन्सन राम्रो देखिन्छ पोजिटिभ इन्टेन्सनका साथ राम्रो कुरा अगाडि ल्याउनु भएको छ यही प्रायोरिटीमा उहाँहरूले एकदम राम्रो स्पेसिफिक काम गर्न सक्नुभयो भने सबैलाई सँगै ल्याएर छलफल गरेर निर्णय उहाँको उहाँहरूले गर्नुहोस् छलफलमा सबैलाई बोलाउनुहोस् त्यो गर्यो भने चाहिँ इम्प्लिमेन्टेसन सजिलो हुन्छ होला
1: सर तपाईँले ब्यालेन्स तरिकाले भन्नुभयो राम्रा पक्षका कुराहरू पनि बताउनुभयो नराम्रा पक्षका कुराहरू अथवा भनौँ अलिकति चित्त नबुझेका कुराहरूलाई पनि ब्यालेन्स तरिकाले सन्तुलित रूपमा बताइसक्नुभयो ठ्याक्कै त भन्नुपर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन
0: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ तर यो भन्न मात्रै मिल्छ अब कार्यान्वयनको कुरामा अहिले मैले भने जस्तो धेरै ग्रे लाइनहरू छन् त्यो ग्रे लाइनहरू स्पेसिफिक भइरहेको भए अब हामी खुसी साथ मन खोलेर भन्न मिल्थ्यो तर के त भन्दा अब जस्तो हामीले त त्यो भएको टेक्स्टलाई नै हेरेर नै भन्ने हो टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो यसले दुईवटा पार्टबाट अपर्याप्त छ एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको हामीले आफैले भनेकै कुरा के हो भने डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसका एस्पेक्ट्सहरू त्यो कारण डिफिनेसन गर्नैपर्छ भने अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ
1: अनि अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन?
0: अहिले कस्तो भयो भने बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुडे जस्तो लाग्छ मलाई. त्यो कारणले हाम्रो क्वेसन खाइन्छ कि त्यसरी एकदम छैन, डिटेल त छैन. कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ, दुई तीन महिनाको प्लानहरू ल्याउँदैछ होइन, अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेकहोल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार. अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ पन्ध्रमा हुनै पर्ने बाध्यता थियो. त्यो कारणले गर्दाखेरि प्रोजेक्टले मैले खालि गप जोड्न खोजेको एनाउन्समेन्ट अहिले भइहाल्छ, डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ.
1: त्यो पहिलेका बजेट भाषणमा जति पनि कार्यक्रमहरू ल्यायो अथवा योजनाहरू बनायो त्यसको कतिको कार्यान्वयन भयो?
0: विशेष अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ. एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भयो भन्ने कुरा एउटा हो भने, अर्को चाहिँ त्यसले दीर्घकालीन रूपमा चाहिँ के कार्यमा असर गर्यो भन्ने कुरा हेर्नुपर्छ. दीर्घकालीन असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेको थियो, प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएन पहिलाको बजेटबाट. तर दीर्घकालीन प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट अब एक्जाम्पलले बुझाउनलाई, जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको त्यसले दीर्घकालीन प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो. तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन जसलाई परेको छ उसलाई मात्रै हो, त्यो त पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो. हेर्दाखेरि एउटा इन्डिभिजुअल केस ह्यान्डल गरे जस्तो, तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त. त्यस्तो खालका कामहरू पहिला कहीँ भए तर के भएन भन्दा, जस्तो यही के भन्छ वैदेशिक रोजगारमा जानका लागि लिने ऋणको चक्रियतामा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन, पहिला पनि थिएन. यो चक्रिय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन. अब यहाँनिर एउटा अनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा, त्यहाँ हिट गर्न सक्ने चक्रिय ब्याजसम्म नै हिट गर्न सक्ने चाहिँ के भन्दा, दिनभित्र ऋण लिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो. तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ. नेपालीहरूको रोजगार रोजगारसँग उठाउन सकिँदैन, अब विदेशमा भएका रोजगारदातासँग कसरी उठाउनु होला र होइन. अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ, सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउली कमाउने कुराहरू बढ्छन् होइन, उनी सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ, रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ, आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट हो. तर त्यो सिप विकाससँग चाहिँ हामीले केही पनि सिस्टमेटिकली जोड्न सकेनौँ र यसरी बाहिरबाट आएर तीन महिना छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला. र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तीन महिना चाहिँ मैले गरिराख्ने बेलामा त म तीन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेको छ त्यो मेन्टालिटीले कसरी एड्रेस गर्छ त गर्दैन नि त. सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिन महिना कुरा त्यहाँ पाउँछ भन्ने ग्यारेन्टी दिन दिन्छु भनेर सरकारले भन्न सक्नु पर्यो नि, त्यो त सरकारको स्कोपमा पर्दैन. त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्टहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो. बरु इम्प्लिमेन्ट के गर्न सकिन्छ भने, जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यहीले चाहिँ हामी इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिफुत्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अनि छुट्टै अर्को थर्ड सिपको कुराहरू गरिराख्नु पर्ने थियो होला नि त. जस्तो एक्जाम्पलको लागि मसँग मैले त पाइनँ, मभन्दा अगाडि मेरो बाबुजीहरू विचार गर्छ जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यवसायिक भनेर तालिम त्यही गर्नुहुन्थ्यो, केही नगरी पनि त्यत्तिको जन्म हुन्छ नि त उहाँहरूले पूर्व व्यवसाय त्यो कम्पलसरी थियो, हाम्रो पालोमा थिएन होइन. मभन्दा पछिको त झन् के पनि गर्ने पाइएन, हामीसँग सुन्दैसँग पायौँ, अगाडि बात देख्नु पायौँ, त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेट लिएर ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि, बाह्र कक्षा दस कक्षा पास गरिसकेपछि दस र बाह्र कक्षाको थ्रेसहरूलाई पास गरिसकेर उनीहरूसँग सामान्य सिप त भइसक्थ्यो नि त. अब सीपी त जनसंख्या कुरा गर्नु हो भने हामीले माथिबाट रिइन्फोर्स्ड तालिम दिएर धेरैलाई क्याप्चर गर्न सक्दैनौँ. रिइन्फोर्स्ड तालिमले कसलाई दिन्छ त भन्दा टार्गेटेड पपुलेसनलाई मात्र दिन्छ. हाम्रो उद्देश्य टार्गेटेड पपुलेसन होइन. र ओभरअल यो बजेटको चाहिँ इन्टेन्सन के पनि देखिन्छ भन्दा सरकारले यो वर्कफोर्सलाई रिटेन गर्ने भन्ने चाहिँ यो बजेटले देखाउँछ. तर रिटेन्सन क्यापेसिटी हाम्रो छ कि छैन भन्ने कुराको एड्रेसै गर्दैन. यो बजेटको इन्टेन्सनको लाइनमा हेर्ने हो भने त्यहाँदेखि चाहिँ हामी चाहिँ जनशक्तिलाई रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ कि ओभरअल. अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्. तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्. त्यो 2200 घटाएर 2000 ल्याउनको लागि प्लान के त त्यो त यहाँबाट देखिँदैन. ल रिटेन्सनको कुरा गरियो भोलि फर्केर आइसकेको होला तिमीहरू जानु पाउँदैन भनेर रोकेर त भएन होला. होइन कसरी रिटेन गर्ने त हाम्रो स्पेसिफिक क्षेत्र बनाइदिनु पर्यो त सरकारको पार्टबाट के हो भइरहेको छ त त्यो चिज त देखियो नि यसबाट. यो पार्टबाट म स्केप्टिक छु होइन. तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङ भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो. तर पनि त्यति धेरै होपफुल अहिले पनि भइराख्ने अवस्था चाहिँ छैन.
1: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
0: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु. समस्या होइन, जटिल किन छ समस्या भनेको त भोलि जटिल बोलिएपछि समस्यामा होला होइन. तर अहिले जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन कि. अहिले मैले भनेको त रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेटले ल्याउनु भएको हो. तर त्यो रिटेन्सन गर्ने प्लान के त र अरू धेरै सोच्नु परेन. 2200 जान लागेको अहिले 3200 पुगेको थियो कुनै टाइममा. सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन. हामी किन कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिराखेका छौँ भने त्यसले खासै होप दिँदैन. त्यो कारणले गर्दा जटिल हुन्छ. र अब अरू एउटा प्लानिङको उसमा हेर्ने हो भने पनि प्लानिङ गरेर यसरी हेर्दाखेरि जस्तो यो के अरे एग्री पुलिङको कुरा आयो. त्यो एग्री पुलिङको प्रायोरिटी कसलाई छ, कसले पाउँछ त भोलि निजी क्षेत्रलाई एग्री पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ. त्यो भनेदेखि ठूला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो होइन. अब त्यो एग्री पुलिङ गर्दाखेरिको टर्म्स एन्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने, हामी जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिरहेका छौँ, त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ. जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठूलो इन्डस्ट्री छ. अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्री पुलिङ गरेर देखाउनु पर्यो नि त. अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हामीले साउन्ड होला. तर मैले भन्न खोजेको जस्तो भने त्यहाँनिर एउटा त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गर्दै जान्छ, त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रो पुलिङको प्लान पनि ल्याउनु पर्यो त भनेको स्पेसिफिक हुनु पर्यो. त्यो ठाउँको लागि त्यही चाहियो. त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो, तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स सही छैन त. त्यहाँ पनि हेर्नु पर्यो कि त्यो कतिको चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि. अब 15 गते गइहाल्नु पर्ने, एउटा कन्सल्टेसन चलिरहेको भएर त्यो डिटेलमा आएको हुन सक्ला. तर यी कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ. जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल, अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसक्दैन अरे आजको मितिमा. तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हुने होइन. जुटको खेती गर्नलाई तर क्या होइन, त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो भनेपछि होइन. हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजहरूलाई एग्रो पुलिङ गरेर त्यो गऱ्यो भने त त्यो त मेन बालीभन्दा फरक बाली उब्जनी चिज भयो जुट खेती त. त्यो त त्यो सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान. हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर कसँग गर्ने. यहाँ चाहिँ होमस्टेको कुराहरू यसो देखेको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु. भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो. जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ. त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो, खालि घरमा राखेर भात खुवाउनु मात्र होइन कि, त्यो भात खुवाउनलाई चाहिने चामल उत्पादन गर्ने, तरकारी उत्पादन गर्ने, कुखुरा पालिदिने, दुध उत्पादन गर्ने पनि त इन्डस्ट्री हुन्थ्यो नि त. त्यो पेरिफेरल इन्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै हुन्छ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ. इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ. प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन् तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ.
2: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेट, श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौ. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: This is Henry, this is me, and I work in Michigan, worldwide franchise, Indiana, Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, where you go, it's all about

0: World's number one tire brand.
1: Classic Deco 16th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget cha package ta paayu design. Abo internet TV, the Wi-Fi 6 router pani kheti ma paayu. Classic Deco khule jani plan kharid ma har ek hafta. Khule jana lai, 3 mahina internet bonus. Da maasik ek jana lai, yu 12,000 ko internet bonus. Sampalka 980-100-4477. Classic Tech. Jati ma paayu, kheti ma paayu.
2: के तपाईं ढाड कम्मर घुटा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्
2: हाम्रा सेवाहरू
3: ओपीडी सेवा
2: विशेषज्ञ ओपीडी सेवा
3: निशुल्क औषधि वितरण
2: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
2: अकुपञ्चर सेवा
3: योग परामर्श सेवा
2: क्रियाकल्प सेवा
3: पूर्व कर्म पञ्चकर्म सेवा
2: छार सूत्र सेवा
3: जलौका सेवा
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैलीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690 98514-2463

0: Sim, Sakura, presta atenção. Rio Radio Network.
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आर्थिक वर्ष 2083-84 को बजेट श्रम तथा रोजगार, वैदेशिक रोजगारी, शिप विकास, उद्योग तथा रोजगारी सृजना को विषय में श्रम तथा आप्रवासन विज्ञ नीलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। अब बाकी कुराकानी सुनौं।
2: वैदेशिक रोजगार में जान जति पनि युवाहरूको संख्या छ त्यसलाई चाहिँ नेपालमै रोक्ने आधार कतिको देखिन्छ?
3: अब यो यस्तो छ, आर्थिक सामाजिक रूपमा हेर्नुपर्छ। यसले सामाजिक रूपमा हामी रोक्न सक्दैनौँ। यो जति टाइपको घुँडा पनि रोकिँदैन, किनभनेदेखि पल्ला घरको मान्छे गइराखेको छ। मैले यहाँ चाहिँ मैले एकदम राम्रो स्ट्रङ केही कुरा नदिकन टिए रोकिन्छ, रोकिँदै रोकिँदैन नि होइन। आजको नीतिमा एउटा भिसा लिएको मान्छेले चाहिँ अमेरिकाको भिसा भएको एकदम स्पेसिफिक एक्जाम्पल, अमेरिकाको भिसा लिएको मान्छे अमेरिका निकाल्ने नेपालमा बस्यो भने गाली गर्ने गर्दछ नेपालीहरूले, साथीहरूले होइन। भनेपछि त्यो अवस्था भनेको सामाजिक कुरा छ नि त। त्यो चिजबाट त हामी रोक्न सक्दै सक्दैनौँ। तर अब इकोनोमिक रिटेन्सनको कुरा, इकोनोमिक एस्पेक्टबाट रिटेन्सनको कुरालाई चाहिँ हामी केही हदसम्म सक्छौँ। जस्तो एक्जाम्पलको लागि सबैजना वैदेशिक रोजगारीमा जान लागेका मान्छेहरू जुन छन् ती सबै एप्लिकेन्ट्सहरू जान पाएको होइन, सर्टन पर्सेन्ट जानुभएको हो होइन। त्यो कुरालाई हामीले ध्यान दिने हो भनेदेखि हामीसँग यहाँ भर्खर विकास निर्माणका कार्यक्रमहरू जति पनि छन् होइन, यसमा चाहिँ हामीले डाइरेक्ट इन्क्लुड गर्न सक्यो भने केही रिटेन्सन सुरु हुन्छ। त्यो रिटेन्सन सुरु भएर त्यसले प्रोडक्सन राम्रो दियो भने बल्ल के हुन्छ त भन्दा नेक्स्ट जेनेरेसन रोकिने हो। अहिलेकोमा हामीले 2 रुपियाँ छैनौँ, हामीले रोक्ने मात्रै कुरा गर्नु रोकिरहेको छैन। सो अहिले हामी कुन फेजमा छौँ भनेर हेर्ने हो भने अहिले हामी रिटर्न फेजमा छौँ। त्यो रिटर्न फेजमा भएको अवस्थामा त्यो रिटेन गर्ने, त्यो रिटर्निङहरूलाई रिटेन गर्ने प्लानहरू स्पेसिफिक नल्याउने हो भने यसले नयाँ जानलाई दिएका एस्पाइरेन्टहरूलाई रोक्न सक्दैन। हुन त यो बजेटमा एउटा रिटर्निङहरूको प्रोग्राम पनि बनाएको छ, अनाउन्स गरेको छ होइन। तर त्यो रिटर्निङहरूको प्रोग्राम कस्तो खालको के हो, कुन स्कोपमा कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन। अब त्यो पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने भनेदेखि अब यो फेरि पनि एउटा गफ होला होइन। यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला। त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एक्सपाइरेन्टलाई रोक्छ। अब फेरि त्यो दुईवटा सेन्टेन्समै भनिदियो भने चाहिँ एक्सपाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन। रोक्ने नै हो भनेदेखि हामीले रिटर्निङलाई रिटेन गरेर देखाउनु परेर अनि एक्सपाइरेन्टहरू रोकिन्छ।
2: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नु भएन छ, जुन संख्या देखाइदिनु पर्ने थियो रोजगारीको भनौँ यो स्पष्ट लक्ष्य वा संख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुनसक्छ भनेर तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब यसो कि अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल मानिन्छौँ नि त। हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउन भन्ने सोचेका हो नि त। र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पऱ्यो नि त। र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिला कारणले गरेको जस्तो एनाउन्समेन्ट मात्रै होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पर्यो भन्दा यो चाहिँ इकोनोमिक जोनमा अथवा मान एक्जाम्पलको लागि हामीले भइरहेको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोइमेन्टको अपर्च्युनिटी छ, त्योमध्ये यति इम्प्लोइमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पर्यो नि त। नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नलाई त के भएर मैले पनि के भन्न सक्छु भने मेरो घरमा नै त्यो आँगनमा अटाउनु जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि भन्ने लागि दुईवटा भनेर त भयो नि होइन। अब भोलि परि आलुलाई तैँले भनेपछि भने टेन्टै गाडेर भए पनि चाहे 10-15 जनाले त राख्नु होला नि त के बुझेर। त्यस्तो त्यो अच्चतालले एडप्ट किसिमको कुरा गर्नु भएन। हामीसँग के हुनु पर्यो भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामी हासिल गर्यौँ कि गरेनौँ भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त। ल हामीले जो दैनिक रूपमा वैदेशिक रोजगारमा जानेको संख्या घटाएर 2000 पुर्याउँछौँ भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200x365 छ, त्यो 200x365 हामी कहाँनिर रिटेन गर्छौँ भन्ने कुराको प्लान पनि त चाहिएला नि। त्यो चाहिँ नगर्ने अनि खालि अब चाहिँ इन्सेन्टिभ बाहेक अरू तरिकाले गर्छौँ भनेर म त्यो भन्दाखेरि त्यसले बुझेन.
2: अर्को यो शिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ. जस यो उद्योग र सङ्घ बजारसँग चाहिँ आबद्ध शिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी. अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
3: अब यो चाहिँ कस्तो भने एकदम तत्काल आवश्यकता भइसकेको कुरा थियो. यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो. ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भन्नुभएको थियो इन्टर्नसिपको नामै संशोधन भयो भन्ने कुरा थियो. त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो. अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी हेर्ने, यस्तो ठुलो नेटवर्क जालो फिजिएको छ. यो चाहिँ फेरि सर्भिस नै हेर्दाखेरि इन्टर्नसिप मात्रै देखिन्छ होइन, तर यो चाहिँ अलिक शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गरेर त्योसँगको सम्झौता छैन. स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेको छ भने चाहिँ त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइरहेको छ कि त्यो सिस्टम एक्चुली हेर्नुपर्ने अवस्था छ. जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टरनल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि, त्यसले त्यहाँ गएर कति गरेर छ के गरेर छ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहीतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेको छैन. त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ. अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यतिकै वडालाई लिएर आएर काम मात्र लगाएर भोलि चिठी लेखेर पठाइदिएको घरमा काम त्यसरी लिन त पाइँदैन नि त. त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबलको के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्. तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने हो भने त्यो झन् छुट्या छ. केयर सेक्टर पनि जोड्नु पर्ने हो. अब हुन त अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर यसो हेर्दा दुइटा छुट्टै छुट्टै जस्तो लाग्छ, तर होइन, किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ. र अनि जस्तो नर्सिङ पढ्ने अरू चाहिँ स्पेसिफिक चाहिँ फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि, त्यहाँ पनि इन्टर्नसिपको लागि भनेर गरेको छ. यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ. यो अहिले 15 गते भनेर बुझ्नु पर्यो. यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन्. त्यसभित्रको डिटेल्सहरू उहाँले बुझ्नु भएको छ छैन, छैन भने विज्ञहरूलाई बनाएर बुझ्न सकियो. विज्ञहरू नेपालको जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँले पाउनुहुन्न, उहाँले सल्भ गरिराख्नु भएको छ. सो उहाँले हेल्प गर्नुभयो भने राम्रै हुन्छ होला.
2: अर्को पक्ष भनेको जुन विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ, यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
3: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका छ त्यही पनि कुरा छ. यो सबै रिजल्ट गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो. अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झर्नु हुँदै भएन. त्यो एनाउन्समेन्ट हो, ठिक हो, राम्रो चाहिएको थियो. त्यो चाहिँ ब्रोडर थिम हो. त्यो थिममा बसेर अहिलेका थर्स थिमहरूमा काम गर्नुपर्ने हो. अब अहिले देखेका जस्तो 3-4 कुराहरूले जुन बजेटमै अनाउन्स भएको चाहिँ बायलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन, त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू, यी सबै जे जे कुराहरू आएका छन् यो राम्रो कुरा हो. अब यही पनि के हो भन्दाखेरि अब डिटेल प्लानमा त्यो ट्राइब्युनलहरूलाई जुन

0: संघका अध्यक्ष अधिवक्ता कृष्ण पाण्डेले भन्नुहुन्छ यो चाहिँ के भन्छ टेम्पररी सेसन्सहरू गर्न कोर्स सेसन्सहरू गर्न सकिन्छ भन्नुहुन्छ त्यस्ता खालका कार्यक्रमहरू मार्फतबाट चाहिँ गर्न सक्यो भने त्यो एड्रेस होला यस्ता धेरै कुराहरू छन् जुन गरिसकेपछि यो एनाउन्समेन्ट नगर भए पनि हुन्थ्यो
1: यो अर्को भनेको यो नयाँ गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्ने भन्ने कुराहरू पनि छ यो चाहिँ साँच्चै आवश्यक थियो
0: यो एकदमै आवश्यक थियो किनभनेदेखि हामी अहिले कस्तो खालको छौँ टेक्ने ठाउँ नभएको अवस्थामा छौँ हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन् ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ टाइपका भनेको सफ्ट चाहिँ खालका ल होइन जसमा हामीले चाहिँ जसको ग्राउन्डबाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन अन्डरस्ट्यान्डिङ हो होइन त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन त्यो कारणले गर्नै पर्थ्यो र पिपल फोरम फर ह्युमन राइट्स पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पिआइएल नै गरेको थियो र पिआइएलमा एउटा भर्डिक्ट पनि आएको थियो यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या त्यो कारणले गर्नुपर्ने थियो तर कस्तो खालको भन्दाखेरि तपाईँहरूमा होमवर्क पनि गरौँ र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो जसलाई हामीले एनालाइसिस गर्नु पाउनु पर्ने थियो त्यो चिज चाहिँ अहिले पनि नभएको छ एउटा गुनासो अब यो नभएको फाइदा उठाएर मैले गुनासो पनि राखेँ पटक पटक यो दोहोऱ्याइ नै रहेका छौँ विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नरहरू हुनुहुन्छ अब समयचक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गर्यो हामीले अघिल्लो भेटमा चाहिँ 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गर्यो अबको समय भनेको अलिकति रिटर्नरहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ उहाँहरूको जति पनि सिप छ र उहाँहरू ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ त्यसको लागि चाहिँ के गर्नुपर्छ हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि हामीलाई पुँजी मात्र भनिराखेका छौँ कि पुँजीको चार प्रकार चाहिँ हामीले बिर्सिनु भएन एउटा सामाजिक पुँजी पनि ल्याउँछ सांस्कृतिक पुँजी पनि ल्याउँछ मानवीय पुँजी पनि ल्याउँछ अनि बल्ल आर्थिक पुँजी ल्याउने हो पैसा फोर्थ हो त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गरौँ मलाई यो बजेटमा एउटा बन्न परेको कुरा अर्को एउटा पनि के छ भने एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा उही हुँदैन के त्यो कन्सेप्टै राम्रो हो जित्यो त्यो गल्लीबाट बाहिर निस्क्यो लेस ग्रेजुएट फर्म द्याट के हामी चाहिँ अहिले पनि त्यही कुरा एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु मिठो खाना दिन्छु पहिलाभन्दा सुकिलो मुखिलो लुगा लाउनु दिन्छु भनेरै बगैँचा रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो क्या अब यसलाई अनप्रोडक्टिभ भनिएको छ लगानी गर्नुहुन्छ अब घरमा चाहिँ मन कल पाएर अनिखेर चाहिँ अर्को ठाउँमा लगानी गर्नुहुन्छ जाँदैन नि त्यो इन्डियन प्र्याक्टिकल कुरा गर्दा हुँदै हुँदैन त्यो एउटा चाहिँ मलाई चित्त नगरेको कुरा पहिलेदेखि मैले भनिराखेको र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पर्यो भने त्यो चिजलाई कसरी युज गर्ने भनेको त्यही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त लुगा चाहिँ तपाईँले सामान्य लगा भनेर बस्नु भयो नि त्यतातिर ओरिएन्टेसन बिग्रियो नि हाम्रो सरकारको त्यो कारणले गर्दाखेरि सी पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो उसको आवश्यकता हेर्नु पर्यो उसको क्षमता हेर्नु पर्यो क्षमता रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रडक्ट ल्यायो भनेदेखि नहाले पनि हुन्छ यी नहुने कहीँ पनि आफै हुन्छ कि त्यो लाइनमै भन्छ तर हामीले के गरिराखेका छौँ त भन्दा हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्र फोकस गरिराखेका छौँ हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छौँ एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्ने पाइन्छ त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त
1: सर अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेका छु यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुरा पनि छ र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने न्यूनतम ज्यालाका कुरा बिमा र बैंक मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्
0: यो चाहिँ कस्तो भने अहिले अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो जस्तो यो चाहिँ हाम्रो इन्टरनल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि हो चाहिँ र यो चाहिँ कसरी इन्सेन्टिभाइज हामीले गर्न नसकेको कारण जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ किन करको दायरामा आउने हिचकिचाइरहेको छ किन सामाजिक सुरक्षामा लान सकिराखेको छैन भन्दा यसका अन्य पेरिफेरल कारणहरू पनि छन् जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरेको जस्तो मलाई लाग्छ हाम्रो बोर्डर लाइनमा भएका उद्योगहरूले सकेसम्म इन्डियनहरूलाई रिटर्न गर्न खोज्छ नि त किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरूले मात्रै सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेको कुरा त छ नि त यो त यथार्थ हो भनेपछि त्यहाँनिर हामीले इन्सेन्टिभाइज गर्न सकेर त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त हो त्यसरी हामीले हेरिराखेका छैनौँ त्यसलाई हामीले के भन्यौँ भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ छुट्टा छुट्टै हेऱ्यौँ जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको छवटा पोइन्ट हो त्यसलाई चाहिँ हामीले के गरेर विचार गर्यौँ भन्दाखेरि छवटा कुना नभनेर यो छवटा चाहिँ बिन्दु भनेर हेऱ्यौँ कि बिन्दु हेऱ्यो कुना त्यसरी हेरियो भने उसले भन्नुहुन्छ मतलब चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौँ भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त त्यो कारणले गर्दा उनी कारणमा जान नसकेको अहिले पनि त्यही हो पछि पनि त्यही हो भनेपछि हामीले उसलाई बिना इन्सेन्टिभ के हो त त्यो कुरामा हाम्रो क्लियर भइराखेको छैन जब क्लियर हुन्छ यो लागु हुन्छ जबसम्म क्लियर हुँदैन लागु हुँदैन अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न ग्यासु मात्रै क्या त्यतिले त भएन नि त त्यो उद्योग गर्न बिनालाई अरू अन्य पूर्वाधारका कुराहरू जस्तो सडक बाटो जो कतिको जोडिया छ थ्री पोइन्ट लाइनलाई कतिको सहज भएको छ उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ अनि त्यसपछि आएर यो क्रस बोर्डर जहिले आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ यी सबै कुरा त हेर्छ त त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भए न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्ट हुनेवाला छैन वर्कर्स राइट्सलाई कन्ट्रोल गरेर उसलाई दिनुपर्छ भनेको होइन तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पर्यो नि त त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ क्या त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नगाउन नै खोज्छ नि त
1: यो अर्को अघि अलिकति स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोटाइसक्नु भएको छ यहाँले विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सृजनाको माध्यमका रूपमा चाहिँ कतिको महत्व दिएको छ
0: अब यो चाहिँ मेरो एकदम ठुलो पहिलेदेखिको आग्रह माग नै थियो कि हामीले के हो भन्दा जबसम्म माइक्रो इन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठुला इन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन किनभने माइक्रो इन्टरप्राइजले सप्लिमेन्ट गर्छ क्या ठुला इन्टरप्राइजेसहरूलाई त्यसले गर्दाखेरि माइक्रो इन्टरप्राइज ग्रो हुनै पर्छ त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो यहाँले सपोर्ट गर्नै पर्छ अब हामी क्लियर चाहिँ हुनुपर्छ है कसरी कुन दायरामा कुन स्कोपमा कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ त्यो क्ल्यारिटी भइसकेपछि हामी के गर्न सक्छौँ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामी दिन सक्यौँ भने यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन हामी के काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अहिले भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ फेरि एक्जाम दिनमा आयो एक्जामै सोचौँ एक्जागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ एक्जागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफ्रेन्ट पोइन्ट भनेर त्यसलाई हामीले जब लाइनमा ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ त्यसले एउटा एरिया कभर गर्छ जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर घर घर पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या त्यहाँ एउटाले किमा बनाउनु पर्यो एउटाले पिठो बोल्नु पर्यो अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पर्यो त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागनल स्टाइल अब हेक्सागन होइन पेन्टागन भनौँ र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सकेर पाँचवटा कभर गरेर गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ नत्र पनि के हुन्छ त भन्छ त्यो सस्टेनेबल हुँदैन त्यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटा गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिट नै चलाउँछ नि त्यसैले हुँदैन त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पर्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पर्यो क्या त्यसरी गर्यो भने हुन्छ त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो यसले प्रोडक्सन राम्रो दिन्छ
1: यो अर्को भनेको वनहरू हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गरी काष्ठ वन पर्दावरका कुराहरू काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन् अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ यो वनलाई संरक्षणको श्री दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यवहारिक छ
0: अब यो चाहिँ कसरी व्यवहारिक अव्यवहारिक भनेर राइट एन्ड रङको एन्सर हुँदैन यो चाहिँ यो चाहिँ के भने हामीसँग भएको वनको डिफ्रेन्ट प्रकारहरू छन् त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन कलेक्टिभ वन जुन छ यो वनको उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन जसले अब अहिले जुन जसरी भनिरहेको छ यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा आफैले गएर हेरिरहेको छु होइन जस्तो मसलाकोबाट चाहिँ दुध बनाउने अनि एन्टी पेस्टिसाइड्सहरू बनाउनेहरू तितोपातीबाट पेस्टिसाइड बनाउने यी सबै कुराहरू त भइदिइरहेको छ नि अहिले भएकै कुरा हो यो नयाँ नलाउनु त्यो पनि होइन मैले अहिले भने प्याकेजिङ राम्रो हो हजुर यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ नेपालको गणतन्त्र राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकगनाइज भएको होइन त्यसबाट त्यो मार्फतबाट हामीले पहिलाको स्ट्रक्चरलाई युज गर्ने किन कमिसन गर्ने कि भएको चिजहरूलाई युज गरौँ न पहिला भनेपछि यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सकियो भनेदेखि यसले प्रोडक्टिभ होला होइन अब हामीले देखेको पकेट क्षेत्रको सरासरले चिनेको मान्छेको र त्यो कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ मतलब यसले चाहिँ प्रोडक्सन राम्रो दिन्छ जस्तो अहिले यो के अरे वन क्षेत्रमा राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि भनेको आफै ग्रो हुने त्यसमा पनि कति चिजले हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त त्यो हार्भेस्ट हुन पाएको छैन होइन तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेड हुन्थ्यो जस्तो मैले रुख काट्ने कुरा गरेर होइन मैले भनेको उनको कुराहरू होइन त्यहाँनिर च्याउको कुराहरू त्यो त वेस्ट भएर जाने चिज हो नि त अब त्यो कति कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ बाँकी त वेस्टै हो ड्राई भएर जाने चिज हो अनि त्यो कति हो के हो भने क्यालकुलेटेड भएर मलाई त्यो म विज्ञ होइन तर क्यालकुलेट गरेर हामी त्यसबाट एक्सट्रा गर्न सक्यौँ भने त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भनेर जस्तो गरेर चाहिँ हुँदैन जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा वनको कुरा उठाएर वन्यजन्तु र मानवको द्वन्द जुन छ त्यो त यसले पनि निराकरण गर्न सक्छ यो प्लानले निराकरण गर्न सक्छ तर अहिले पनि त हामीसँग व्यवस्थापक भइराखेको छ नि त्यो चिजहरूलाई त्यसलाई के गर्नु पर्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पर्यो त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पर्यो यसरी हेर्नुपर्छ तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन
1: अब जुन अहिलेको बजेट छ अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ
0: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुरा चलिरहेको छ यसमा नयाँ नयाँ ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुने भन्दा छैन यसले केही पनि दिँदैन अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेसनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल प्लान यसरी ल्यायो भने चाहिँ के होला यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ बिग्रिँदैन केही पनि राम्रो पनि
1: हुँदैन
0: पनि यो चाहिँ यसले क्लियर दिएन अब मैले भने जस्तै 15 गतिको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ
1: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ
0: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ हामी मागेका कुराहरू ल्याउनु भएको छ होइन र उहाँहरू पनि यही समुदायको यही समाजको यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरको कुरा ल्याउनुहुन्न उहाँहरूले हामीलाई थाहा छ अब के गर्नु पर्यो भन्दा यसलाई इम्प्लिमेन्टेसनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारा नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ डिटेल्ड प्लान है, फेरि त्यो भनेर प्लान मात्र होइन, यो त एनाउन्समेन्ट मात्रै हो। डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग, नबुझ्ने पार्टीसँग, अपोनेन्टसँग, सँगै भएकासँग सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ। एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु पराछ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि माथि गरौँ, अहिले पनि बिग्रिएको पनि छैन, राम्रै कुराहरू हुँदाखेरि छ, पोजिटिभ नै छ। भनेपछि अब प्रपर प्लान गरिएन भने चाहिँ जटिल छ, समस्यामा नभनौँ, जटिलता नै राखौँ, त्यो जटिलतालाई सहजीकरण गर्दैछौँ, सहज बनायौँ भने राम्रो हुन्छ। र सहज बनाउने एउटा तरिका चाहिँ के हो, नेपालमा सबैभन्दा बेस्ट चाहिँ के छ भन्दा नेपाल सरकारलाई विज्ञहरूले हरदम सहयोग गरेका छन्। सहयोग लिउँ, उहाँहरूले कहिले पनि त्यस बापतमा मलाई इन्सेन्टिभ चाहियो भने माग्नु पनि भएको छैन, सकिन्छ दिउँ, नसके पनि सम्मान गरेर उहाँहरूसँग चाहिँ विजेता उहाँहरूको विजेतालाई प्रयोग गरौँ। त्यसपछि जसलाई जसको सरोकार हो त्यसलाई नै सोधौँ, होइन, खेलाडीहरूले खेलौँ, दर्शकहरूले गएर खेल्न नथालौँ, रेफ्रीले आफै गोला निकाल्नु गरौँ, त्यति गर्यो भने राम्रो हुन्छ। सबैले आफ्नो आफ्नो जिम्मेवारीमा काम गर्यो भने अगाडि बढ्न सजिलो हुन्छ। तर के नसोचौँ भन्दाखेरि यही एक वर्षमा काया पलक हुन्छ भने चाहिँ केही पनि हुँदैन। यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गरी गरी चेन्ज आउँछ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
0: अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद। हामीले आफ्नो अनुभव आफ्ना कुराहरू राख्न पाइयो। विशेष गरी चाहिँ मनमा अघि लागेका दुई तिनवटा गुनासा थिए त्यो पनि भन्न पाइयो। धेरै धेरै धन्यवाद।
2: हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञान नीलाम्बर बडाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unionunion.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भोगाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: पिपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पिपल्स कैंपस काठमांडू पखनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
1: यहाँ टीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्।
0: थप जानकारी का लागि फोन नंबर 01-5551-990 में संपर्क गर्नुहोला।
2: अब इंटरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुविसु सुरक्षा।
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इंटरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 0-42-3888
0: नेरुडी निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका।

0: See, my friend.
1: Pashto Bijan.
0: Radio Radio Network. अहिले बिहानको 9 बज्यो
2: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिना दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। दुखद कीर्ति कसुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, पूर्व

इजरायल में आक्रमण रोकने सहमति जनाएको लेबनान को भनाई इजरायली प्रधानमंत्री नेतान्याहू द्वारा समझौता को खुशी शुक्रवार देखि शुरू होने भनी दोसों संस्करण को नेपाल प्रबंधले स्थगित। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बीमा बापतको रकम दाबी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा

कसुरमा सिमला जिल्ला अदालत पर्साबाट 8 दिन अघि पक्राउ पूर्जी जारी भएको थियो। स्थानीय नियाकत अनुको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित तीनजना विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरीकारले पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको हुने समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शिवकान्त पौडेल र महाधिवक्ताको

इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ।

0: पराई थाना लुम्बिनी र सुदूरपश्चिम प्रदेश को तराई विभाग का एक दुई थाना मेघ गर्जन र चट्याङ सहित मध्यम सम्म को वर्षा र हिमपात को पनि सम्भावना रहेको छ। जलवायु परिवर्तन निम्त्याएको बढ्दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइन्छ। तातो गर्मी र तातो हावाले निम्त्याउने रोगको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाउँछ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसूनी अवधिमा तापक्रम औसतभन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसूनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुनुभएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उप्रेतीले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बुलबिनभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

थप खबर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छैन सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बेको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छायन सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बेलाई छायामा प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। भएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसरी केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलोपटक 2048 सालमा छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले

गर्नु हो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उप विदेश मन्त्री रोजर्सले लगानी व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा आज बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमलसिंहसँग भेट गरे आर्थिक सम्बन्ध सुदृढीकरण व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्याम सुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरीकारले सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका घर गहनासहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी महा परीक्षक गोविन्द सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि सम्झौताको

कुरा हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्षीय सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्ध विराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। खेल खबर यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्डीमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक स्ट्रोमिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख छ शहरका टोली विराटनगर जनकपुर काठमाडौँ पोखरा बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चार भन्जनभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिना दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बिमा बोर्डको भनाई। लेखक कीर्तिप्र सुब्बा वीरगंजका मेयर राजेशमान सिंह पकड़ पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ्दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा

0: का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै विधान ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: जोडको काख
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
1: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841।
3: हेलो
4: हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
5: हेलो नमस्ते।
4: हेलो हजुर,
5: त्यहाँ
4: आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
4: ए नानी, के भन्ने रहेछ, के भयो?
5: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगेको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
2: नेपाल सरकार विज्ञापन।

0: मॉर्निंग गुड मॉर्निंग नमस्ते नमस्कार संपूर्ण हार्दिक स्वागत को साथ में कार्यक्रम लकीला मित्र तपाईं को रेडियो सेट में हामी उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छु सौमिला र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 102.2 मेगाहर्ज में कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ। आज पनि हामी कार्यक्रम लक्की को बसाईलाई लिएर तपाईं को रेडियो सेट में उपस्थित भइसकेका छौं। प्यारा श्रोता मित्रहरू कार्यक्रम लक्की को पर्खाईमा हुनुहुन्थ्यो होला। तपाईको पर्खाईको समय समाप्त भई नै सकेको छ। तपाईको लागि चाहिँ हामीले 97 64 49 50 70 को लाइन चाहिँ खुल्ला गरिसकेका छौं। एकदमै फटाफट कल गर्नुहोला र तपाईहरूलाई हामी विशेष गरी दुईवटा प्रश्न अनिवार्य रूपमा राख्नेछौ। यदि दुईटी प्रश्नको तपाईले सही जवाब दिनुभयो भने चाहिँ तपाईले लक्कीमा प्राप्त गर्नुहुनेछ। त्यसैले दुईवटा प्रश्न मध्येदेखि तपाईँ एउटाको मात्र सही जवाब दिनुभयो भने तपाईँलाई हामी तेस्रो प्रश्न राख्नेछौ। तेस्रो प्रश्न तपाईँको लागि बोनसको रूपमा रहनेछ। 97 64 49 70 को लाइन भएर कार्यक्रममा सहभागी बजाउनुहोला। बगिनी तपाईँको हालको भयो बस्नेछौ। तपाईँहरूसँग कुराकानी गर्दै तपाईँहरूसँग एकदमै 2082 का प्रश्नहरू तपाईँको लागि विशेष आज रहनेछ है। र हामीले दिने पछि है हरेक दिन दैनिक रूपमा एउटा दुईटा प्रश्नको सही उत्तर जान्यौं भने हामीले महिनामा धेरै प्रश्नहरू वर्षमा धेरै प्रश्नहरू सामान्य ज्ञानहरू हामीलाई जान्दछौं। र आजको दिनमा मात्र नभएर भोलिका दिनहरूमा पनि तपाईँलाई हाम्रो कार्यक्रम लक्कीले चाहिँ भरपूर सहयोग साथ सपोर्ट दिनेछ भन्न चाहन्छु। हाम्रो टेलिफोन लाइनमा कुनै साथीको आगमन भने भइसकेको छ, स्वागत गरौं। हिन्दी थियो उहाँको फोन डिस्कनेक्टमा पुगेको छ। केही छैन, पुनः प्रयास गर्नुहोला। 97 64 49 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागी बनाउनुहोला। र तपाईँको रेडियो सेटमा चाहिँ आजसम्म धेरै अलिकति लामो समयको अन्तराल पछि कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित भएको छु। बगिनी तपाईँहरूसँग प्रश्नोत्तरको खेल खेल्न म आजलाई एकदमै एक्साइटेड छु। त्यही भएर तपाईँले फटाफट कल गर्नुहोला। एकदमै नहिचकिचाएको नडराइकोमा आफ्नै नानी र कल गर्नुहोला र सही जवाब दिने प्रयास गर्नुहोला। यदि तपाईँले सही जवाब दिन सक्नु भएन भने ट्राई गर्नुहोला, प्रयास गर्नुहोला। कहिलेकाहीँ हामीले नसान्दा नसान्दी दिएको जवाफ है कहिलेकाहीँ हामीको झटारो सही ठाउँमा पुगिदिन्छ भन्ने कुरा त हाम्रो सम्पूर्ण श्रोताहरूलाई थाहा छ नि सर। र गल्ती नै शिक्षा हो भन्ने कुरा पनि हाम्रो श्रोताहरूलाई थाहा छ। जति तपाईँले गल्ती गर्नुहुन्छ आज जान्नु हुँदैन, त्यो गल्तीबाट तपाईँले एउटा न एउटा शिक्षा प्राप्त गर्नुहुनेछ। त्यसै गरी तपाईँलाई हामीले राखेको प्रश्नको सही उत्तर दिन सक्नु भएन भने पनि तपाईँले त्यहाँबाट यसको सही जवाफ यो रहेछ है भन्ने कुरा चाहिँ भन्ने ज्ञान चाहिँ तपाईँले प्राप्त गरेर जानुहुनेछ। र आफ्नो बौद्धिक क्षमताको विकास गर्न चाहनुहुन्छ भने तपाईँको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। कहिलेकाहीँ फोन लाग्न सक्छ है। व्यवस्थामा तपाईँले हामीलाई रेडियो अन्तिमसम्म सुनेर रेडियोमा रहेको यो कार्यक्रम लक्कीलाई अन्तिमसम्म सुनेर पनि तपाईँले हामीलाई साथ सपोर्ट गर्न सक्नुहुनेछ। विशेष गरी तपाईँको साथ सपोर्ट भने कार्यक्रम सहभागितामा रहनेछ। त्यही भएर एकदमै निर्भर भएर कार्यक्रममा सहभागिता जनाउनु होला। अलिकति गाउँघरमा कामको मिलोमिसो पनि धेरै नै हुन्छ है। कोही साथी हुनुहुन्छ स्वागत गरौं है भन्दा भन्दै उहाँको फोन पनि डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला है। तपाईँको लागि हाम्रो टेलिफोन लाइन खुल्ला छ। तपाईँलाई आउने प्रश्न नआउने प्रश्न हामी मिस आउट गरेर राख्छौं। कहिलेकाहीँ धेरै प्रश्नहरू पनि दोहोरिरहेको हुन सक्छ। प्रश्नहरू दोहोरिरहेको समय यदि तपाईँले नोट गर्नु भएको छ, पढ्नु भएको छ, रट्नु भएको छ भने चाहिँ तपाईँले धेरै लकी नम्बर प्राप्त गर्नुहुँदैछ। र धेरैभन्दा धेरै लकी नम्बर प्राप्त गर्दै गर्दा तपाईँलाई चाहिँ लक्की ड्रमा लक्की प्रश्न भन्ने सम्भावना पनि एकदमै 100% हुन्छ। त्यही एकदम निर्भरको भएर कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्छु। कोही साथी भन्छ स्वागत गरौं, कहाँबाट को हुनुहुन्छ? हेलो, हजुर नमस्ते, नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट सुनिल राई भन्नुहुन्छ। हो सुनिलजी, के छ तपाईँको हाल खबर? हाम्रो पनि हालखबर एकदमै ठिकठाक छ भन्नुपर्छ। सुनिलजी, तपाईँको लागि पहिलो प्रश्न राखौँ है, ध्यान दिएर सुन्नु होला है। पहिलो प्रश्न तपाईँको लागि यस्तो छ, कोशी प्रदेश सरकारले कुन अवधिलाई कोशी प्रदेश भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ?
1: यो
0: नेपालमा भन्दिनुस् न है दुई हजार तिरासीदेखि कतिसम्म पचासीसम्म भन्नुहुन्छ तपाईँ काम सुन्दा हामी लग गर्दैछौ बधाई छ सुनिलजी पहिलो प्रश्नको सही जवाफ दिनुभएको छ त्यस्तै गरी म तपाईँको लागि दोस्रो प्रश्नमा गनिहाल्छु दोस्रो प्रश्न तपाईँको लागि यस्तो छ नेपालको पिटिसमा प्रधान न्यायाधीशमा को नियुक्त हुनुभएको छ तपाईँको आन्सरलाई हामी लग गर्दैछौ यसको सही जवाफ रहेको छ डाक्टर मनोज कुमार शर्मा तपाईँको लागि तेस्रो प्रश्नमा गइहाले हो तेस्रो प्रश्न तपाईँको लागि बोनसको रूपमा रहेको छ नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन सबैभन्दा बढ़ी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो तपाईँको आन्सरलाई हामी लग गर्दैछौ बधाई छ सुनिलजी लकी नम्बर प्राप्त गर्नु भएकोमा तपाईँको लकी नम्बर 13 रहेको छ है हामी छुटौ साथी हुनुहुन्थ्यो कोटाम्बो साथी सुनि राई हुनुहुन्थ्यो उहाँले पनि सही जवाब दिएर लकी नम्बर प्राप्त गर्दै साथी सुत्नु भएको छ त्यसै गरी टिका हुनुहुन्छ हाम्रो टेलिफोन लाइन अर्को साथी स्वागत गरौं कहाँबाट को हुनुहुन्छ हेलो हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सबिन तामाङ खुटाङको बेला पोखरी बाटो बोल्दै हुनुहुन्छ सबिनजी अनि के छ आरामै हुनुहुन्छ हामीलाई पनि एकदमै आराम कसले छ भन्नुपर्छ ल ठिक छ सबिनजीको लागि मैले पहिलो प्रश्न राखेँ ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो छ पाँच दिनमा सगरमाथा लोप्सी र मुप्सी हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वत आरोही को हुन्
1: तेन्जिङ
0: डेभिड शेर्पा भन्नुहुन्छ ओके तपाईँको आन्सरलाई हामी ल गर्दैछौ बधाई छ सुबिनजी पहिलो प्रश्नको सही जवाब दिनुभएकोमा त्यसै गरी दोस्रो प्रश्न तपाईँको लागि यस्तो छ 2082 सालको गोकुल वाङले पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गरियो
1: मोहन विक्रम सिंह
0: मोहन विक्रम सिंह तपाईँको आन्सरलाई हामी लगाउँदैछौ बधाई छ सबैजी लकी नम्बर प्राप्त गर्नुभएकोमा तपाईँको लकी नम्बर रहेको छ 14 हुनुहुन्थ्यो सबिन तामाङ भन्दै हुनुहुन्थ्यो उहाँले पनि दुईवटा प्रश्नको सही जवाब दिएर आफ्नो लकी नम्बर सुरक्षित गरेर पनि साथी सुत्नु भएको छ र अब भने चाहिँ हाम्रो पहिलो अनि छोटो विश्रान्ति मुर्ने समय भइ नै सकेको छ 9:25 भइसकेको छ हाम्रो समय पनि है अब यहाँ पहिलो विश्राममा जानु पर्ने हुन्छ अब तपाईँले भने 97 64 49 50 कल गर्न नबिर्सिनु होला ट्राई गर्दै गर्नुहोला फोन नलाग्नु सक्छ फेरि पनि तपाईँ अलिक छोटो विश्रामको साथ फेरि पनि तपाईँको फोन लिमा हामी रेडियो सेटमा आउने नै छौ अहिले पनि छोटो विश्राम हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुरु दुखुमा नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक वाइरिङका सामान जे खुसो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू दुतकुण्ड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलू खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत कर जानकारी का लगी संपर्क नंबर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सुनो दुखकुंड नगरपालिका 5 सलिरी सुनखुम्बु नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको सुर्खी दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही विश्वास 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भिसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0-35-35-5-6 साथ ही भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: युवा कृषि पर्यटन मार्फत समृद्ध मुख्य दुधकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मत्य दुधकोशी को समृद्धि मत्य दुधकोशी गांवपालिका सोलखुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार सांज 7:30 देखि 8 बजे समय सुन्न एफएम 101.2 MHz अनलाइन सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलू दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी।

0: connects to your heart. Solo FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Suno Dut Kundu Mere Pani Ka Paas Par Le Rahi Suno Khubo. Lucky.
2: कार्यक्रम लकीको यो भने पहिलो नि शुद्ध विश्वलाई पनि हामीले प्रकृति पार गरिरह भने कार्यक्रम लकी र फेरि पनि तपाईँको रेडियो सेटमा हामी बोल्छन थालिसकेका छौ। राम्रो सुन्ने सन्दा 90 64 90 कार्यक्रममा स्वागत जनाउनु होला। भन्न चाहन्छु कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
3: हेलो, गुड मर्निङ, नमस्ते।
2: गुड मर्निङ, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म उदयपुरबाट सौगात तामाङ।
2: उदयपुरबाट सौगात तामाङ बोल्दै हुनुहुन्छ?
3: हजुर।
2: के छ सौगातजी, उदयपुरको हाल खबर के छ?
3: खबरहरू सबै ठिकै छ, घाम लागिरहेको छ, रमाइलो छ भन्नुपर्छ।
2: रमाइलो छ, गर्मी छैन?
3: छैन, हावा चलिरहेको छ, गर्मी खासै छैन।
2: ओहो, त्यो हावा चाहिँ मैले सुनकुबाट पठाइदिएको हो नि फेरि। ल ठिक छ, सौगातजीको लागि मैले पहिलो प्रश्न राखेँ, ध्यानदेखि सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो छ, सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कसलाई नियुक्त गर्ने निर्णय गरेको छ? मुकेश टङ्गोल भन्नुहुन्छ? तपाईँको आन्सरलाई हामी लक गर्दैछौ है। बधाई छ, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राखिहाल्छु म। दोस्रो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ? मे बाइस। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। बधाई छ, लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर रहेको छ 15 है। अहिले पनि हामी सुतौ साथी हुन्थ्यो कोशा ज्योतिपुरबाट हुनुहुन्थ्यो र उहाँले पनि लकी नम्बर प्राप्त गर्दै हुने साथी सुत्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ 97 64 90 70 को लाइन हुँदै यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरौ। कहाँबाट को हुनुहुन्छ? हेलो,
4: नमस्ते।
2: नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरबाट लक्ष्मी मेन्सिंह बोल्दै हुनुहुन्छ। लक्ष्मीजीको लागि पहिलो प्रश्न राखौँ, मैले ध्यानहरू सुन्नु होला है। तपाईँको लागि प्रश्न यस्तो छ, विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कृतिमानी आरोही को हुन्? पासाङ दावा शेर्पा। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। बधाई छ लक्ष्मीजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। त्यसै गरी तपाईँको लागि दोस्रो प्रश्नमा गई नै हालैमा प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार 2026 को प्राप्त गर्ने सफल कृति कुन हो? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छ लक्ष्मीजी, लकी नम्बर प्राप्त गर्नुभएकोमा। तपाईँको लकी नम्बर रहेको छ 16 है। ओके, अहिले पनि हामी सुतौ साथी हुनुहुन्थ्यो लक्ष्मी मेन्सिंह मधुपुरबाट हुनुहुन्थ्यो, उहाँले पनि लकी नम्बरलाई सुरक्षित गर्दै हुने साथी सुत्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ, हाम्रो सम्पूर्ण साथीलाई टेलिफोन नम्बर तथा सुनिने छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो,
5: नमस्ते।
2: नमस्ते, नमस्ते, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म ओखलढुङ्गाबाट आङफुरी शेर्पा बोल्दैछु दिदी।
2: ओखलढुङ्गाबाट आङफुरी शेर्पा बोल्दिनुहोस्
5: हजुर। दिदी
2: आङफुरीजी, अनि के छ तपाईँको खबर, अनि ओखलढुङ्गाको मौसमको अवस्था के हुँदैछ?
5: ओखलढुङ्गातिरको खबर भन्नुभयो, एकदम घाम लागिरहेको छ भन्नुभयो दिदी, एकदम चर्को घाम लागिरहेको छ, एकदम गर्मी भइरहेको छ भन्नुभयो दिदी।
2: ल ठिक छ, आङफुरीजीको लागि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है। तपाईको लागि पहिलो प्रश्न यस्तो छ, उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? कति भन्नुहुन्छ भन्दै थिए, आफ्नो फोन डिस्कनेक्ट भएको छ। साथी हुनुहुन्थ्यो खोलिङ्गाको साथी याङफुरीजी हुनुहुन्थ्यो है। त्यसै गरी ती बेला हुनुहुन्छ आएको साथी, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो,
6: गुड मर्निङ, नमस्कार।
2: हजुर कहाँबाट को बोल्नुहुन्छ? खुटाङबाट आरतीमगर बोलिनुहुन्छ। आरतीजी, अनि पहिलो प्रश्न राखे है तपाईँको लागि पनि। प्रश्न यस्तो छ, उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? आठ सय अठाइस मेगावाट भन्नुहुन्छ। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। बधाई छ आरतीजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्नमा गइने हालैमा दोस्रो प्रश्न रहेको छ, सफलता समयको होइन, यो कडा मेहनत दृढता सिकाइ र त्यागको परिणाम हो भन्ने व्यक्तित्व को हुन्? तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। बधाई छ आरतीजी, लक्की नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लक्की नम्बर रहेको छ 17 है। ओके, अहिले पनि हामी छुटौं। साथी हुनुहुन्थ्यो आरती नम्बर खुटाङबाट, हुनुहुन्थ्यो उहाँलाई पनि सही जवाब दिँदै भने साथी सुत्नु भएको छ। यसै गरी तपाईँहरू पनि फटाफट कार्यक्रममा सहभागिता जनाउनुहोला भन्ने रसी म सम्पूर्ण साथीहरूलाई अनुरोध गर्न चाहन्छु। पछि पनि धेरैजना साथीहरू त यस समयमा आफ्नै कामको व्यस्ततातिर पनि हुनुहुन्छ होला। तपाईँ जस्तो अवस्थामा रहे तापनि सधैँ स्वस्थ व्यस्त मस्त रहने कार्यक्रम लक्कीलाई सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। र हामी आउने दोस्रो अनि अन्तिम विश्रामतिर कार्यक्रम लक्कीको दोस्रो अन्तिम विश्राम प्रसाद फेरि पनि कार्यक्रम लक्की लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुने देख्छौ।
7: यो हिंसाबाट बचौ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
9: दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
8: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जोतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
9: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
8: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
10: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
8: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904 र 9833-68-64-18।
9: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
10: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: कान्छ ठट्टैमा यो बैसा जान लाग्यो जाँदैमा बाँचा खेर पर्ख लिन आउला
11: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
6: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
11: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
6: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ
11: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
6: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
11: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
6: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
11: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
6: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
12: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँदैन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
11: 9855017979
12: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुन टुच्चेपाटी काठमाडौँ
13: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन
14: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
15: जहाँबाट चर्किन्छ सगरमाथा जहाँबाट चल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
16: धर्म रीतिरिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलुआसन 101.2 MHz
17: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुबो
18: लक्की

0: कार्यक्रम लगी गई होने दोस्रों ने अंतिम विश्राम रहे थे दोस्रों अंतिम विश्राम में भी हमने पोखरे पार करी रहने कार्यक्रम लगी लेकर तपाईको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं। आउनु पनि 1994 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र तपाईको लागि हाम्रो टेलिफोन लाइन खुला रहेको छ, आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै तपाईको लागि हामी प्रश्न राख्न एकदमै रेडी छौं। र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरिन हालौ, कहाँबाट को हुनुहुन्छ? हेलो हेलो नमस्ते हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अशोक तामाङ खुटाङबाट बोल्नुहुन्छ। सुन, धेरै पछि कुराकानी भयो कि आराम कसरी हुनुहुन्छ? ठिक छ, असुरजीको लागि पहिलो प्रश्न राख्छु म, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न भएको छ, सबैभन्दा सानो वन्यजन्तु आरक्ष कुन हो? सबैभन्दा सानो वन्यजन्तु आरक्ष कुन हो? कुन भन्नुहुन्छ? कोशी टपु। तपाईँको आन्सरलाई हामी लगाउँदैछौ, बधाई सरजी। पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राखे मैले, चलचित्र पत्रकार संघ नेपालको 27 वार्षिक उत्सवमा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मानबाट कसलाई सम्मान गरियो? अनन्त बागले भन्नुहुन्छ। तपाईँको आन्सरलाई हामी लगाउँदैछौ, बधाई छ सुखजी, लक्की नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लागि लक्की नम्बर रहेको छ 18 है। खुट्याङबाट हुनुहुन्थ्यो, उहाँले पनि लक्की नम्बर प्राप्त गर्ने भने साथी सुट्नु भएको छ, यसै गरी तपाईँहरू पनि आउनु होला। यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरिने हाले। नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उदयपुरबाट
0: दिनेश मगराथी बोल्दै हुनुहुन्छ। तपाईँको लागि दिनेशजीको लागि पहिलो प्रश्न राखे मैले, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि प्रश्न सजिलो रहेको छ, उपन्यास पुस्तकालयको स्थापना कहिले र कहाँ गरिएको छ? पास गर्नुहुन्छ, यसको सही जवाफ रहेको छ काठमाडौँमा विक्रमसम्म 2083 जेठ 6 गते है। तपाईँको लागि दोस्रो प्रश्नमा गइहाले म, दोस्रो प्रश्न तपाईँको लागि यसो छ, नेपालमा हाल कति प्रकारका संरक्षित पंक्षीहरू रहेका छन्? एघार। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ, साथी हुनुहुन्थ्यो दिनेश मगराथी हुनुपुरबाट हुनुहुन्थ्यो, उहाँले पनि सही जवाब दिने प्रयासमा हुने साथी सुन्नु भएको छ। यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरौं, कहाँबाट हुनुहुन्छ? हेलो
2: हेलो,
0: नमस्कार हजुर, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: प्युठानबाट
0: ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ। ऋषिरामजी, पहिलो प्रश्न राखि तपाईँको लागि, त्यहाँ धेरै सुन्नु होला है। प्रश्न तपाईँको लागि यस्तो छ, नेपालको पहिलो महिला राजपूत बिन्दा सोरी शाहको निधन कहिले भयो? विक्रम सम्वत 2081 कति भन्नुहोस्? विक्रम सम्वत 2082 साल भन्नुहुन्छ। पुरा मिति भन्नुहोस् है। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ, विक्रम सम्वत 2082 नभएर विक्रम सम्वत 2081 साल पुस 18 गते है। तपाईँको लागि दोस्रो प्रश्न राखिहाल्छु म, दोस्रो प्रश्न रहेको छ, सन् 2024 शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कति स्थानमा रहेको छ? तपाईँ ग्राम सुनलाई हामी लगाउँदैछौ। साथी मन्त्री ऋषिराम पाण्डे प्युठानको साथी उहाँले दुई सय जवाब दिने प्रयासमा हुने साथी सुत्नु भएको छ र उहाँलाई मैले प्रश्न राखेको थिएँ सन् 2024 साल शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतै स्थानमा परेको छ भन्दाखेरि यसको सही जवाब रहेको छ 101 औं स्थानमा परेको छ। तपाईँले नोट गर्नुहोला र अब पनि हामी तपाईँको फोन लिन सक्दैनौ। कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकिएको छ। तीनजेलसम्म फोन ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो अनि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई मैले पुस्तमा धन्यवाद भन्न चाहन्छु। र आज धेरैजना साथीहरूले चाहिँ लकी नम्बर प्राप्त गर्नुभएको छ, उहाँहरूप्रति पनि म एकदमै धन्यवाद भन्न चाहन्छु। र मेरो बन्नु कुठाको आवाजलाई तपाईँको रेडियो शेषसम्म पुर्याउनुको निमित्त घरको स्थपत गरिदिनु भएको थियो प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि म विशेष धन्यवाद दिँदैछु। आजको कार्यक्रम लकीको बसाईबाट पनि म कार्यक्रम प्रस्तुत नमस्कार।
3: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुन्नु दुत कुण्डेर पालिका पाँच सल्लेरी सुन खुबो
4: लकी।

0: छट्टैमा गर्दै सजन लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालनले कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता एता कस्तो संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट विद्युतको सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरि अर्थ सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन गुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.3 MHz देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। भोलिदेखि मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 विश्वमा पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्रसार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभा कान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत

गठन गरेको छ। पार्टी संसदीय दलका नेता भीष्मराज आङदेनको नेतृत्वमा कंग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका आङदेनलाई छाया प्रधानमन्त्री तोकेको कंग्रेसले बाँकी 17 मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कंग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसको प्रभावकारी काम गर्न सकेको थिएन। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कंग्रेस 38 सीटमा खुम्चिएको छ। त्यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कंग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता सुरबहादुर देउवाले गर्नु भएको थियो। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दियो बिना बापतको रकम बाढ़ी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत नै जिम्मा भर्न भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र उसका सहयोगीहरूले स्टेट अफ हर्मोसलाई पूर्ण रूपमा रोक्ने भएका छन्। इरानले स्टेट अफ हर्मोसलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाबा अल मनदेव सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँका अर्ध सरकारी समाचार संस्था तस्तिनमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदान प्रदान रोकेको पनि तस्तिनले खबरमा उल्लेख गरिएको छ। अन्तिममा खेल समाचार। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित भएको छ। काठमाण्डको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राकेट कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्न परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख गरिएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा solwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलो हालचाल सकियो। अपरान्न 4 बजेको सोलो हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै गर्नुहोला। नमस्कार।

0: বন্ধু, তুমি তো দিদির ফোনে লাগে রে। হে দিদি, তুই কে দেখা গেলেন শুরু করার পেশা কিন্তু চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर अन्नाहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भयो, बुझेर मात्र जाऊ। खै के रहने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमूना दुधकुण्ड आयल फार्म स्टोर हम प्रतिबद्धता पेट्रोलिंग पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा चोर बौद्ध सुलुखु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने है
2: सन्चो
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
2: कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 शून्य जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकिए
6: दौडिदिएको
5: हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा जोड़ामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच चलेरी सुनखुम्बू विगत देखने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा जोड़ामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंदर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती कता हुन् सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हिँड्ने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
0: नेपाल सरकार।

0: দিদি শুনতে নেই, ঢুকে বলিস না। কি ধর এত রাতে কি নিজে আর কি ধুমিয়ে ভিতরে এলিস না, উনাকে লাই রাখো যা।
1: হ্যালো মমায়া, ওরা সদস্য ইয়া জবরদস্তি ভর একজনা মহিলা আন ভয় তরি পঠাই দিনুহ কি
2: বাবু।
1: अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओ काकी, के पो सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
3: के रे नानी त भर्खर 17 कि लाग्यो होइन?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गरौँ।
3: काकी अभिमान, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश दिने साथी घुमिरहेछन् नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेरिस काकी, विश्वसँग पुगी बिहे गर्ने गराए दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर थियो, बाँचेर पनि म मेरो तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुन्छ।

0: Richard. City FM, the studio time.
1: Nothing air. We had a cook in Hollywood.
2: I'm Cheko Satma, New Star Digital Color Lab, Tata Dwaramai Offset Press, Solu Dutkunda Nagar Palika Park, Solu Kumbu.
1: Namuna Dutkunda Oil Form Stores, Hamro Pratibaddhata, Petroleum Padarthama Shuddhata. यह बात डीजल पेट्रो तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847873519 सम्बन्ध साक्य 9861383334 टेलिफोन 0385202340 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोप्राइटर तरुण कुमार श्रेष्ठ 9862283187 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सब मोटर पार्ट्स एन्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862293046 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगर पालिका साथ गर्मा जोर बौद्ध सुलुखुम्बु उपभोक्ता

0: Consejo a propósito de Rosai.
1: Suchana, Suchana, Suchana. Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, Suchana, जोखिम मुक्त क्षेत्र में अनावश्यक रूप से नजानु देश में ऐसा बाल बालिका तथा चौपाई वाले समेत सुरक्षित रखिए सिविल जिल देश की उपभोक्ता समिति बाट वचन र बचाओ यौनचन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा यसरीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गराउ बालबालिकासँग नियमित सम्पर्क गराउ आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रेज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुन्नु भएको छ सुन्याथेन सुन्याथेनमा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: राई दाई राई को साथ स्टोर में दीदी ने कपड़ा अर्डर गर्नुभएको थियो मत एक्ल भई जाऊ न मेरे साथी
1: मैं राई को साझा स्टोर में जान लगे हो नया नया डिजाइन का कपड़ा ल्याउनु भएको छ रे छानी छानी किन्ने
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: ए बाबु लैन मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
5: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढ है, आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
8: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98010208 95 मिसकल गर्नुहोस्, नगदै तपाईलाई फोन आउनेछ।
10: नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो, प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्ती कारणी जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमेकको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
11: अह, हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ, यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गरने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742848040 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5

0: बोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचे सूर्य एफएम स्टूडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू नगर पालिका 5 सोलू कुम्बू
2: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तक्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढ़ाएको बताउनु भएको छ। उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षा सहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो। उहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो। सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ। सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ।

0: खानी भारत भ्रमणमा जानुभएको हो। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमण राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। काभ्रेको 13 वटा पालिकाका 479 बस्ती मनसूनजन्य विपदको उच्च जोखिममा रहेका छन्। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ। वहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, चिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा दरबार हत्याकाण्डको 25 वर्ष पूरा, आज सुन चाँदीको दर भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9876721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पार्क काठमाडौँ।
1: सिन्धाकुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एथिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। आज जेठ 19 दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणाबाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 3,10,900 रूपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति कारोबार हुने हप्ता

पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 5,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। कंगोको उत्तर पूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 जना बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 जना स्वास्थ्यकर्मी र 1 जना प्रयोगशालाका कर्मचारी रहेका छन्। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माउबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 जना नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 पटकको नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस आधानोम घेब्रियासस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रण नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए ले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल ए ले एएलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेकाले बिहान 9:30 शुरू हुनुपर्ने खेल निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतियोगिताका शुरूआती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल जितेमा नेपाली टोली को सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट संघसँग नेपाल ए ले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12:12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता। तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त। कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू। सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको। महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओ का महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए ले आज भोपालसँग खेल्दै। 12:12 नेपाल खबर सकियो। 3:00 नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: मुक्ताबाट बचाऊ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छोरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्द्रा एफएम। सुन्द्रा एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: 9059994 र 9863868618
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: बाबू नौ मेरे तो हाथ खुट्टा अरुणसा झमझम करमास हैरान बनाए यूरोप हो के खी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भाई निंद नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हुन्छ रे नि त त्यही भएर उपचार गराउन भनेर हामजी औषधालय तीर हिड़क नि मिदी और समय जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434982 98247718 98443449696 र 98613314 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय।

0: भरिको सुविधा समेत रहनेछ।
1: पोखर ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुइँचाङ पोखर ढुङ्गा।
0: सम्पर्क नम्बर 0375902222 9852888002 र 9842803000।

0: संस्कृति तिम्रो भन्ने त सबले बिर्सिसक्यो आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं।

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स साथै कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010208595 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
8: वडा अध्यक्षजी नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
8: खै के भन्नु वडा अध्यक्षजी पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: या भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: यसै जिस्किनुहुन्छ हजुर पनि

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

साथै माया गर्छ। अनि कतै आफ्नै ठाउँका कुरा।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई

0: मा 30 प्रतिशत र चस्मा खरीदमा 20 प्रतिशत छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30 प्रतिशत छूटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 참고로 보시기 바랍니다.
1: सूचना सुरुंग जिनगर से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सादुन क्षेत्र में नस्ताद काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलू जिन बेसी उपभोक्ता समिति सुनिश्चित हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: जाउँ
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्

0: गुरुमारी भुजाई उखलु
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842808300

0: संस्कार और संस्कृति की वो मान्यता सबने दूसरी सो की आजकल आत्मता यूनिटी कार्पेट ने हो विगत तीन दशक देखी को सुनो साथ यदि कार्पेट के अंदर कार्पेट को पसारे यदि को लोगो हमने न बसने वाला यदि कार्पेट कार्पेट को शहनशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्लाखल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 80222 साथै

0: अन्ठानब्बे शून्य दस बीस आठ सय पंचानब्बे में मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
1: वडा अध्यक्षज्यू नमस्कार।
2: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठीक ठाक?
1: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
2: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
1: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
2: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
8: आज मेरो जन्मदिन हो, याद त छ नि?
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुलाउँला र? ल, आँखा बन्द गर त।
8: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
9: ल, अब आँखा खोला त।
8: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु।
10: मन्जु तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
16: किन नि, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति टाइमले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
19: ए के भो, दौडिदिई पो आइस त।
18: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
19: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
20: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
21: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूस्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर मोर्निङ सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरतुल्य भए
3: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
4: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सूर्य एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसो 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा बड़ामाई अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: नमस्कार म विवेक रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको, निजी क्षेत्रको भनाई, कार्यान्वयनलाई जोड़ दिने आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटल टीम डेभिडले आइपीएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि बीचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मेचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मेचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मेचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिनु भएको भनाइ छ। यसरी सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जन कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बदला गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठकको भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्य अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज 2:01 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृति स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको रहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्याङ्कन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10,00,000 रूपियाँ पुरानो व्यवस्थाले

0: महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टाको अवधिमा कास्कीमा सबैभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायम रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउनु र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ दाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङ दाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरे पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यविभागका मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर, रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिमिप्रोमा 9 र राजधानी कियेभमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नु भएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर, रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सको लिएको

वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टीम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अंक 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्जन भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाब दिनु भनौ। नश्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
3: नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले रंगना लिपिको राष्ट्रिय भन्सालाई अन्तर्राष्ट्रिय क्षेत्रमा

0: इच्छा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16

नमस्ते नमस्कार अनि लोक संगीतिक अभिवादन र सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म श्रीकी नमस्कार पारा सुन्ने हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनाएर 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्व छ। आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी मंगलबारे बसाईमा छौं र मंगलबारे बसाईमा चाहिँ हामीले लिएर आउने गर्छौं भर्खरै मात्रमा बजारमा सार्वजनिक गरिएका एकदमै मनछुने लोक बाचाहरू चाहिँ तपाईँहरूमाझ लिएर उपस्थित हुने गर्दछौं र दाजु आज पनि हामी तपाईँहरूमा 3:15 चाहिँ रहनेछौ मनोरञ्जन दिनेछौ र मनोरञ्जन दिलाउने पनि छौ र धेरैजना साथीहरू यो समयमा पक्कै पनि आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र गाउँ घरमा हुनुहुन्छ भने खेतबारीतिर हुनुहुन्छ होला गोठालो हुनुहुन्छ होला खेतालोतिर हुनुहुन्छ होला साथीहरूसँग बलकुसारी गर्दै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला र यदि शहरतिर हुनुहुन्छ भने आफ्नै पेसा व्यवसायतिर हुनुहुन्छ होला पसलमा हुनुहुन्छ होला आफ्नो नियम काममा निरन्तरता दिँदै हुनुहुन्छ होला र यदि विदेशमा पनि हुनुहुन्छ भने धेरै साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला आफ्नो काम कर्तव्यले निरन्तरता दिँदै हुनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर चाहिँ हामीलाई अनलाइन मार्फत पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ र जसमा चाहिँ सोलो एफएम फेसबुक पेज त्यसै गरी नेपाली पात्र हाम्रो पात्र र www.soloefm.com पनि हामीलाई तपाईँहरूले सुन्न सक्नुहुनेछ र अब पनि हामी ढिला नगरिकन एकदमै मिठो लोक बाकातर्फ नै जानेछौ भर्खरै मात्रमा बजारमा सार्वजनिक गरेका एकदमै निकै मनछुने लोक बाका रहेको छ बाटो बिरै वीर भन्ने एकदमै मिठो अनि मनछुने लोक बाचा रहेको छ र जसमा चाहिँ एकदमै लोकप्रिय गायक कुलुङ्ग विकारा देवी गर्पीको आवाजमा सजिएको निकै मनछुने लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छुट्ट विश्रामतर्फ लडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, के नदिन्थ्यो?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।

0: व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना:
8: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: भर्ना कार्यक्रममा हुने मिति:
8: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98565055 छ, 98 41 63 53 37, 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ।
7: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 सम्पर्क मिति स्थान यही जेठ 14 बिहान 11 दिउँसो 2 गर्मा मापी कारमा परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-83 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका 7 सुनखुम्बु

0: कान्छा ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडे?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी? गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी, काठमाडौँ।
4: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
6: हामी त जन्ती गएका त हौ नि सर।
5: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
4: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
5: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
6: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनुहोस् सर।
5: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
7: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: को हो? को हो भाइ?
11: म दिदी सन्तली, ढुक्क खोल्नुहोस् न। यति राति किन रुदी आँकी
12: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
11: नभन के भयो
12: आज घरमा कोही नभएको मौका सोधेर तल्लो घरको माइला दाइले भागेर आगो दिदी
11: माइला दाइले पस त्यसलाई म परलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनुहुन्छ कि ल ल अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
13: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
14: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
14: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
13: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
14: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
15: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
14: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
14: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए
17: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
16: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
18: अब सुन्नुहोस् पूरा समाचार
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
18: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
19: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
18: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
19: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
18: मद्यपान र धूम्रपान सेवन नगरौं
19: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
20: देख्नु भएन औषधि हालेको
10: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
20: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि
0: अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
20: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या
0: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
20: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
20: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
22: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
21: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
22: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
21: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
22: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
21: सचेत बनाऊ।
22: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हेलो
20: हेलो हेलो,
23: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
20: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
24: हजुर,
20: यहाँ आउँछ नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
24: लु त, हेलो, भन्नुहोस् त।
23: हेलो हजुर, त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
24: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
20: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
24: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
20: ल ल ल, किन दिन्थे?
22: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
22: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
25: शुभ प्रभात
24: बस। आज हामी के विषयमा छलफल गर्छौ?
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
24: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
26: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: हो, अरू भन त।
27: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
28: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
26: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
28: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
24: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
24: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।

0: दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोलू एफएम स्टूडियो टाइम
2: इट्स 4 PM अपराह्न को 4 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू कुंभू
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुस् न बस्नुस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: नीचे नीचे धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो ला
1: ल मरे के हो?
3: हेर त, रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायकसिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: सुन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय प संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-56 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर श्री तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुण्ड नगरपालिका 4 सोलुखुम्बु

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित त्यस कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किचेपाटी काठमाडौँ

0: हाम्रो के दोस्तर पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्ती गएका त हौ सर
1: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबामा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेतिपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: কো বাইরা
1: নো দিদি শুনতে নেই ঢুকে বলিস না
0: কি বাইরা এটি রাতে কি দিদি আঁকি
1: ঢুকিয়ে ভিতরে এলিস না ভিতরে লাই রাখো যা
0: না না কি বাইরে হ্যালো মায়া ওরা সদস্য ইয়াঁ জবরদস্তি ভর একজনা মহিলা আন ভাই পড়ি পঠাই দিন কি
2: अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श कर्तासँग भेट्न जाउँला
3: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
4: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
4: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sonu FM Studio Time
2: 5 PM साँझको 5 बजे
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वरामाई अफसेट प्रेस सोलु दुपुन्न नगरपालिका 5 सोलु खुम्बु

नमस्कार। पूर्वी नेपाल की पहले सामुदायिक रेडियो सुलेखा 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulekha.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालचाल लिएर आइपुगे म सोनिला पुरिन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गति बिहान 11 बजेसम्मको लागि स्थगित भएको छ। अर्कोको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोलप्रसाद दरियाले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि निछेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म सांसदहरू कार्यवाही अघि बढ़ाउन नदिने अडान दोहोर्याएका छन्। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतीय माध्यमले नेपालले सबै भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। कांग्रेसले प्रधानमन्त्रीले संसदको रोस्टम बाछ दिनुभएको अभिव्यक्तिले फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ। नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेका छन्। अर्को बैठकमा एमाले सांसद गणेश सिंह ठगुनाले प्रधानमन्त्री शाहले नियम बस्ने नेपालले पनि भारतको धेरै ठाउँ मिसेको सभी अभिव्यक्ति दिएको भए पनि गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भनी आफ्नो पार्टीको अडान रहेको जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाउनु भएको छ। राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूची प्रवेश नै नगरी बैठक स्थगित भएको हो। आजको बैठक शुरू हुने बित्तिकै सांसद प्रतिनिधि सभा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाको सम्बन्धमा दिनुभएको अभिव्यक्तिमा सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़ाउन नसक्ने धारणा राख्नुभएको थियो। सभा अध्यक्ष नारायण प्रसाद दहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पनि अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रघुवीर अंशानीले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने हुनुभएको छ। पाँच दिने भारत भ्रमणमा रहेको सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उहाँको सचिवालय स्रोतले जानकारी दिएको छ। भेटमा नेपाल भारत सम्बन्ध आपसी हित लोकतान्त्रिक अभ्यास सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको सरकारी अफिसीमा विचार विमर्श हुने लामिछानेले अपेक्षा लिनुभएको सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बासुलालाई नियुक्त गरेको छ। मंगलबारसम्म दरबारमा बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बासुलालाई आयोग अध्यक्षमा नियुक्त गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार आयोगको सदस्यमा अमीर प्रसाद निरपाने पदमिति सोतुङ र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गरिएको छ। त्यसै गरी बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायक महानिरीक्षक अनजी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। सरकारले संयुक्त राष्ट्रसंघीय वार्तामा कार्यक्रम अन्तर्गत ओशन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोटियल प्रोटोकल कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचन आयोगले बागमती र मधेसमा विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ। बागमती मास सिन्धुपाल्चोक र मधेसमा सप्तरी सिराहा महोत्तरी र धनुषाका विभिन्न पालिकाको अधिवेशन रोक्न निर्देशन जारी गरिएको हो। बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा सागाचोक कदी नगरपालिका र विवाद भएका स्थानको अधिवेशन रोक्न भनिएको छ। मधेसमा सप्तरी र सिराहा जिल्ला अन्तर्गतका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाको अधिवेशन स्थगित गरिएको छ। महोत्तरीमा जलेश्वर एकडाँडा महिहानी मनरा सिवा पिपरा लगायतका पालिका र विवादित स्थलमा अधिवेशन रोक्न भनिएको छ।
अवन्ति राष्ट्र समाचार रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी श्रेयास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोकमा 9 र राजधानी किएभमा 5 जनाको ज्यान गएको जानकारी आएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएको खबरमा उल्लेख गरेको छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 छोराको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियमा नियर भिटाली क्विस्को मानिसहरूलाई सुरक्षित आश्रय स्थानमा बस्न अपील गर्न भएको छ। अन्तिममा खेल समाचार। नेपाली पुरूष क्रिकेट टोली जापानको नायोगामा हुने एसियाली खेलकुदमा सनोट भएको छ। सिंगापुरमा आज भएको समय एक खेलमा मलेसियाले सिनाई हराएपछि मलेसियासँगै नेपाल पनि सनोट भएको

0: आर्थिक वर्ष 2083-84का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिममा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोशी सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ट्रेन रुद्रपुर को रोकम रवारी साधनपुर नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ, बाल बालिकाको संगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: कवारी साधनको इन्जिन र चेसिस रुखुपनी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: सड़क प्रयोग गर्दा ध्यान दिउ,
3: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौ, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौ, सड़कको तत्काल मर्मतमार गर्ने गरौ, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: यौन हिंसाबाट बचौ र बचाउ,
3: यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
7: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ, उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।

0: लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई नमस्कार।
3: नमस्कार भाई कता छौ?
2: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
3: अल्माउमा पढ्ने कुरै छैन भाइ, तिमीसँग एसी दिएका साथीभाइ चाबङको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्भर गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासु आज लाखौं विद्यार्थीको सही गन्तव्य।
4: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासु वर्ल्ड कलेज, साभुन सुसिपाती। सम्पर्क नम्बर 9803062382, 9803062387।
0: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्यदूत कोशी, समावेशी विकासका आधार, उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्यदूत कोशीको समृद्धि। माप्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरू एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरू एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई मिति 17 गतेदेखि 30 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सामानामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
5: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: हिस्सा, हिस्सा,

0: サンドを飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन गृषि जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माकुलो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु। यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा गुन्द्रुक कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843979652 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार और संस्कृति की वो मान्यता सबने दूसरी से किया आजकल आत्मता यही यति कार्पेट नहीं हो विगत तीन दशक देखी को सुनो साथ यति कार्पेट के अंदर कार्पेट को पछाड़े यति को लोगो हेन न बिर्सन होला यति कार्पेट कार्पेट को शहनशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला कल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
0: खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
9: वडा अध्यक्षजी नमस्कार
10: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
9: खै के भन्नु वडा अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
10: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
9: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
10: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
9: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने

सूचना नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक सन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 30 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: अत्यन्त दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे तत्तै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो समनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच पल्लिरी सुनु खुम्बु।
2: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भारत संघको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब।
0: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
1: मध्य पूर्व युद्धको बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन।
0: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यस पटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
1: र नेपाली पुरूष क्रिकेटर टोली एसियाली खेलकुदमा छनौट।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ। गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। सभामुख बोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ। यही विषयलाई लिएर राज्यसभाको बैठक पनि अवरूद्ध भएको छ। कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।
1: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ। आज मन्त्री परिषदका निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाव गर्नुभएको हो। प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठान मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित पारेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
0: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले दुई छिमेकी देशबीचको आपत्ति मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवाद बारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लाङछामी र भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लाङछामीले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
0: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदर्दले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। यसरी कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोडिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसद मध्ये डम्बरू महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण पनि विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका

0: शेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाड़ीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाड़ी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झण्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड शेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रीको खल्तीमा पर्नेछ, किनकि राइड शेयरिङ कम्पनीहरूले थपिएको कर भाँडागरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड शेयरिङमा निर्भर हुने लाखौं नागरिकले बढ़ी पैसा तिर्नुपर्ने हुन्छ। कर बढ़ेपछि भाड़ा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप संख्या घट्छ, त्यसैले करको मार चालकको आमदानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मरमत खर्च र एप कम्पनीको कमिशनको तालमेल मिलाउन संघर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझ रोचक त के छ भने यसबाट कति राजस्व उठ्छ भन्ने एकिन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ़ने आश गरिएको छ तर कति बढ़छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड शेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व संकलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड शेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिन्छ, सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0574-94-33 4-93-555।
6: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, सफाई पनि बन्द हुनेछ। मलाई त बेसको पानी लागिसकेको छ।

0: better appliances, better company lights.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपति सभापति रवि लामिछ र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 मे महिनामा 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढ़ी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा बढ़ी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 आएका छन्। मध्य पूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढ़ेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 98 पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 22.21 अंकले बढ़ेर 2,777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% देउगालो लागेको छ। आज निफ्टी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5,61 अर्ब करोड़को कारोबार भएकामा आज 346 कम्पनीका 1,13,00,000 किता शेयर 5,26 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो? यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महाजनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
3: बिना बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाहरू प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
4: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगाएका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अनुमान पनि छ नि त।
3: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको डेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेभिङ प्राइस
4: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
3: औषधि घटेको छैन, उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन, पेन्टोप्राजोल, त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र ऊ राख्न खोजेको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो, जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिलेदेखि चलिआएको प्रोग्राम हो। यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
4: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य दिएको छ। एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ। यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
3: सेवाग्राही बढाउँदै लैजान सकिन्छ। अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% पेमेन्टले त्यो चाहिँ घटाउनु नै हो।
4: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
3: सरकारी संस्थाहरू सधैँ खुल्ला नै रहनुछ। त्यो एनआईटी हुनु पनि अथवा चाहिँ एकदमै मतलब नआउनु पर्ने कारण चाहिँ छैन। यो हामीले सधैँको लागि बन्द गरेको होइन। प्याकेज सिस्टम छ, त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैछौँ। पछि हामीले टिआरजी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ। प्याकेज रिफन्ड पनि हुन्छ, त्यो सबैको लागि सहज हुन्छ। हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छौँ।
4: अब धेरै नागरिकले बिमालाई चाहिँ नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
3: यो बिमा भनेको बिमा नभएकन सामाजिक सेवाको एउटा प्याकेज हो। 35,000 1,00,000 पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन। कभरेज बढाउँदै जाने हो। हामीले यसलाई चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
4: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
3: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम पिपलमालाई हामीले चाहिँ फ्री दिइरहेका छौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेका छौँ। त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ।
1: वहाँ स्वास्थ्य बीमा बोर्ड का कार्यकारी निर्देशक शकुन्तला प्रजापति नेपाल दर्पण में फेरी पनि खबर के सिलसिला। अब कोई दिन मधेश र कोशी प्रदेश का तराई क्षेत्र में तापक दिन को प्रभाव कायमी रहने मौसम पूर्वानुमान महाशाखा ने जनाएको छ। कई ठाव में अधिकतम तापक्रम 40 डिग्री सेल्सियस सम्म पुगि सकेको छ। पछिल्ला दिन में प्री मनसून सक्रियता कमजोर बन्दै जाँदा वर्षा को क्रम घटेको छ। आकाश खुला रहने घाम चर्किने र हावा को आर्द्रता बढ़ना तराई क्षेत्र में दिवसों अत्यधिक गर्मी हुने गरेको छ। विशेषगरी मधेश प्रदेश का सप्तरी सिरहा धनुषा महोत्तरी सर्लाही रौतहट बारा पर्सा तथा कोशी प्रदेश का झापा मोरङ सुनसरी आसपास का क्षेत्र में दिवसों को गर्मी अत्यधिक बढ़ने अनुमान छ। तराई में गर्मी बढ़ने क्रम रहे पहाड़ी तथा हिमाली भूभाग में भने कोशी बागमती गंडकी कर्णाली और सुदूरपश्चिम प्रदेश में मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा को संभावना छ। उच्च हिमाली क्षेत्र में हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाम में बस्दा पानी को कमी थकान टाउको दुख्ने चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ़ सकने भएकाले दिउँसो 11 देखि दिउँसो 4 बजेसम्म घाम में ननिस्कन प्रशस्त पानी पिउन हल्का सुती को कपड़ा लगाउन तथा बाल बालिका ज्येष्ठ नागरिक र बिरामी को विशेष हेरचाह गर्न विशेषज्ञ को सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोद वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहले धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरोटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुरमा 4,00,000 र झुटा विवरण पेश गरी नागरिकता गुमाएको आरोपमा 15,000 रूपियाँ धरोटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कांड प्रस्तुत गरेको आरोपमा जिल्ला अदालत प्रधान गएको 12 गते उहाँ विरूद्ध पक्राउ पर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई थोरीबाट पक्राउ गरेको थियो।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ निष्पक्ष छिटो छरितो गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
2: अफ्रिकी देशहरू कंगो र युगान्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिम मध्यनजर गर्दै निगरानी परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले मातहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
1: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको सय बुधे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहीता वृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो।
2: आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनु भएको छ।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनर्श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनर्श्रम स्वीकृति प्रदान गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनर्श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
2: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ्दो गाडीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मिलियन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड, चोक, पोल, साइनबोर्ड, डिभाइडर, सड़कवती पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एलनिनोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख विल्फ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एलनिलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एलनिलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एलनिलो उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एलनिलो एकल घटनाका रूपमा मात्र नभए अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एलनिलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूषको क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिङ्गापुरमा आज भएको सँग एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनमा दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन हङकङ ओमान र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
1: खेल खबर सुधी हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको भनाई गलत, अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ।
1: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
2: मध्यपूर्व युद्धकै बीच भूमि महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1 लाखभन्दा धेरै पर्यटकको आगमन।
1: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
2: र नेपाली पुरूषको क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरुवासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: 빠지지 그러자이.
1: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जानुहोस् व आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु
2: हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनाइ

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
0: बालबालिका सबैको सरोकार, आजका बालबालिका भोलिका सजनहार।
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फरकाव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद 1-17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5330, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: और प्रिंट रुजुकर को रकम र कवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्यदूत कोशी, समावेशी विकासका आधार, उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्यदूत कोशीको समृद्धि। माप्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सगरमाथाको क्याम्पसाइटबाट ओखलढुङ्गाका गाइड दावा शेर्पा बेपत्ता। 10 पटक सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानित। 19 वर्ष युवा उद्यमी सम्भव राउत नेपालकै कान्छा इभेन्ट अर्गनाइजरका रूपमा सम्मानित। रासोपा सोताङको प्रथम अधिवेशन सम्पन्न। विमल बस्नेतको नेतृत्वमा कार्य समिति चयन। कृषिमा खुम्बु पासु नामुको 56 लाख बजेट विनियोजन। माटो परीक्षणदेखि टनेल खेतीसम्मका कार्यक्रम सम्पन्न। गृहमा प्रकाशन कार्कीलाई अघि सार्दै कंग्रेसद्वारा 18 सदस्यीय छाया सरकार गठन। ओखलढुङ्गा रासोपामा संगठन विस्तार र नेतृत्व परीक्षणको कसरत। कोशी प्रदेश प्रमुख हापुम समक्ष प्रतिवेदन पेश। प्रतिनिधि सभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। भूमि आयोग खारेज गरेर बालिन सरकारले बनायो अर्को संयन्त्र। नेपाल र भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य रहेको भारतको भनाई। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 14 जनाको ज्यान गयो। हर्म जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्धि साधन प्रदानमा समेत रोक। र नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
1: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 80 86 52, 98 24 74 17 18, 98 43 43 59 96 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक नेपाली पर्वतारोहण गाइड बेपत्ता हुनु भएको छ। ओखलढुङ्गा जिल्ला खिचीडेम्बा गाउँपालिका वडा नम्बर 6 स्थायी घर भएका 57 वर्षीय गाइड दावा शेर्पा सगरमाथाको क्याम्पसाइटबाट तल झर्ने क्रममा बेपत्ता हुनु भएको हो। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुका अनुसार हिमालयन ट्राभलर्स एडभेन्चर कम्पनी मार्फत पोल्यान्ड र बेलायतका दुई विदेशी नागरिकहरूलाई सगरमाथाको सफल आरोहण गराई फर्कने क्रममा जेठ 14 गते बेलुका 5 बजेतिर खुम्बुपासु लामो गाउँपालिका वडा नम्बर 4 स्थित क्याम्प 4मा यो घटना घटेको हो। क्याम्प 4बाट क्याम्प 3तर्फ ओर्लाने क्रममा अचानक मौसम खराब भई बाटो नदेखिएपछि गाइड शेर्पा आफ्नो समूहबाट छुटिएर पछाडि पर्नु भएको थियो। आरोही समूहका अन्य सदस्यहरू क्याम्प 3मा आइपुगेर लामो समयसम्म पर्खिँदा समेत गाइड शेर्पा नआएपछि र कुनै सम्पर्क हुन नसकेपछि उहाँ बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। घटनाबारे आज बेलुकी 6:45 इलाका प्रहरी कार्यालय नाम्चेमा औपचारिक जानकारी प्राप्त भएको जनाइएको छ। बेपत्ता शेर्पाको खोजीको लागि आवश्यक पहल भइरहेको र प्रहरीले सम्बन्धित एजेन्सी तथा कम्पनीसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइरहेको जानकारी दिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा 10 पटकसम्म सफल आरोहण गर्न भएका सांसद मेम्बर ग्याबु शेर्पा सम्मानित हुनुभएको छ। संघीय संसद सचिवालयले आज सुन्दर दरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अरियाल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गर्नु भएको हो। मेम्बर डेभिड नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुनुहुन्छ। सम्मान कार्यक्रममा शेर्पाले हिमाल आरोहण आफूलाई नौलो विषय नभएको बताउनुभयो। सगरमाथा 10 पटक 8,000 मिटर भन्दा माथिका हिमाल 3600 पटक र संसारभरि हिमाल सबै जोड्दा लगभग 70 वटा हिमाल आरोहण गरेको उहाँले जानकारी दिनुभएको छ। 37 वर्षीय शेर्पा पछिल्लो पटक जेठ 13 गते बिहान 5:30 बजे सगरमाथाको चुचुरोमा पुग्नु भएको थियो। उहाँले सगरमाथाको चुचुरोमा संसद सचिवालयको झण्डा र लोगो पुर्याउनु भएको थियो। उहाँले विश्वका सबै 14 वटा 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउनु भएको थियो। सोलुखुम्बुका युवा उद्यमी तथा स्नो संचार प्रणालीका प्रमुख कार्यकारी अधिकृत सीईओ सम्भव राउत सम्मानित हुनुभएको छ। नेपालकी

प्रदर्शन गर्नु भएको छ। नेपालमा आयोजित प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेपछि उहाँले थाइल्याण्डमा सम्पन्न भएको प्रतिष्ठित तीन स्तर इन्टरनेशनलमा सहभागिता जनाउनु भएको थियो, जहाँ उहाँले बेस्ट मोडलको प्रतिष्ठित उपाधि समेत हात पार्न सफल हुनु भएको थियो। राउतले छोटो अवधिमै सोलुखुम्बु, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर, कास्की र तनहुँ लगायतका विभिन्न जिल्ला तथा शहरहरूमा उत्कृष्ट कार्यक्रमहरू सम्पन्न गरेर इभेन्ट व्यवस्थापनको क्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसक्नु भएको छ। कम उमेरमै नेतृत्वदायी भूमिकालाई कुशलतापूर्वक समाउँदै आउनुभएका राउतलाई धेरैले नेपालको उदयी मान र प्रतिभावान तथा इभेन्ट अर्गनाइजरका रूपमा चिन्ने गर्दछन्। उहाँले आफ्ना विभिन्न सृजनशील कार्यक्रमहरू मार्फत नेपाली युवाहरूको लुकेको प्रतिभा पहिचान गर्न, उनीहरूको क्षमता विकास गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवसरहरू सृजना गर्न निरन्तर योगदान पुर्याउँदै आउनु भएको छ। आफ्नो सम्मान र आगामी योजना बारे बोल्दै राउतले भविष्यमा नेपालका प्रतिभाशाली युवाहरूलाई देशका कुना काप्चादेखि विश्व बजार र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। 19 वर्षकै उमेरमा इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा सफलता हासिल गर्नुभएका सम्भव राउत यति बेला देशका हजारौं युवा पुस्ताका लागि एक प्रेरणादायी व्यक्तित्व बन्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा सोलुखुम्बुले सोताङ गाउँपालिकामा विमल बस्नेतको सभापतित्वमा कार्य समितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सोमबार सोताङ गाउँपालिकामा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम गाउँपालिका अधिवेशन

सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। भर्ना कार्यक्रममा हुने मिति, भर्ना म्याच यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5330, 98-42-84-87-75 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपति सभापति रवि लामिछानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग संघ समेत अन्तर्क्रिया तय, सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: Concerning India-Nepal boundary as well as the subsequent statement made by the Nepali Foreign Office.
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाब, प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान,
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने, लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भिकुटी कागज कारखाना पुनः संचालन गर्ने घोषणा, एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक,
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा,
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर संतोषी रावलबाट।
5: राष्ट्रीय स्वतंत्र

0: भारतीय राष्ट्रपतिका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालिन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पी अधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
1: यहाँले राख्नुभएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यस कारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
0: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले आवेगमा आएर अथवा बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड़ नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरूद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा संचालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
3: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
0: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
4: अर्को पक्षबाट नेपालले पनि सुना मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म असमित परेको भनेर भन्नुभयो। आज पनि असम्ममा पर्नु भएको भनेर त्यही हिसाबले उहाँले सदनमा अझै भन्नुभएको यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्
0: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा काशीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपाने लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित जानकारी दिनुभयो
4: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला काशी तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ र पद्मनीति सोती लमजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने
0: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायडू निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजी पी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो विदेश र शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान संचालन गर्ने घोषणा गरेको हो प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याज दरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ साझा खबरमा अब खेल खबर नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन् नेपालको समूहमा मलेसिया र चीन मात्र थिए कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन् नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो
5: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
6: कोलपुर नेपालमा पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार हिँड्ने बस्दा हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहाँ ल्याए
5: विद्यालय शिक्षक र सरकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा सुधारका लागि सरकारवालाको भूमिका विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: रामे यो के चलाएको हो यस्तो धुवाले त आफै पोल्यो नि सास्तै पेट नगाएर भयो
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
9: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
7: छ्वाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
8: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
10: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
11: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
12: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
13: बाली अवशेष
12: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ शिक्षक अभाव भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ
15: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन् बिहानको 10:07 पाले दाईले घण्टी बजाउनुहुन्छ विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना मुगुको सदरमुकाम गंगरीबाट झण्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्यार गाउँपालिका वडा नम्बर 11 रहेको महादेव मस्त नमूना माध्यमिक विद्यालय रातापानी विद्यालय परिसरमा छिर्नासाथ अनुभूति हुन्छ भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन व्यवस्थित प्रांगण संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने अंग्रेजी जस्ता विषय पढ्न नपाइने परीक्षा दिनुपर्ने अवस्था थियो तर अहिले अवस्था फेरिएको छ नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढ़ाई सहज बनेको छ
16: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने सहसायदाय सबैलाई पनि ट्युसन पढाउने गरिन्छ पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो
15: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन् अभिभावक पत्नी तिवारी
16: हाम्रो यो विद्यालयमा राम्रै छ मेरो 3 बच्चा छ 3 बच्चा यही स्कुलमा पढ्छ मेरो 3 बच्चा फर्स्ट आउँछ अब राम्रै छ यो स्कुल अहिलेसम्म एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन दिइरहनुहुन्छ कोलपुर नेपालमा पढ्थ्यो तर हामी राम्रो मान्दा हाम्रो घर परिवार हिँड्ने बस्छ
15: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ विज्ञान प्रयोगशाला सञ्चालनमा छ शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार अभिभावक शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ
17: यहाँको हाम्रो जनसहभागिता अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो पहिलाको अवस्था म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु विगतमा भवनहरू पनि थिएनन् एकदम जीर्ण अवस्थामा थिए बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ
15: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक मासिक अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ एक दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
13: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय बाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसाको हिसाबले दुईको हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
15: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमुना विद्यालयको रूपमा चिनिन थालेको छ। खर्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलू खेतीमा परेको प्रभावको अध्ययन हुँदै
18: यसमा अलिक धेरै नै घट्ने देखेकै छ। अब हामी सोच्नुपर्ने चाहिँ जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
5: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल गीता मोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5523।
21: क्लासिक टेपको वाइफाई सिक्स राउटर नाम एक घमले शक्तिशाली चार एन्टिनामा वाइट कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801-0044-77 लागू हुनेछ। क्लासिक टेक छोयो कि छोयो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
22: आलू उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो होला अनि असर कम गर्न सरकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईँलाई स्वागत छ। म लिङ प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलू उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफपीओ नेपालका सहायक प्रतिनिधि अरूण जोशीसँग कुराकानी गर्दछौ।
18: तराईको क्षेत्रका लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अनि त्योभन्दा पनि थप विशेष इन्भेस्टमेन्ट प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
22: आलु खेतीको

भ्याक्सिनहरू मूल्य श्रृङ्खला एप्रोचमा नै जान्छ होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छ र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी कुरा गर्ने भन्ने कुराहरू, त्यस कारणले एनसिओको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। बिनको लागि चाहिँ जुन टिस्यु कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैन, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेदेखि पनि ब्रिडिङ गरेर भनौँ बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानालाई जस्तो खाले आलु भए पनि हुँदैन, तर चिसो उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसँग माग जान्छ, जस्तो फ्याक्ट्री नै भनौँ न हाम्रो चिज बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी हुन्छ, एग्रिगेटरको चाहिँ अलिकति अझै हुने अब देखिरहेको छ होइन, उत्पादन छ माग छ तर जोडिरहेको छैन, त्यस कारण

0: के हुनुहरू फाइदा हुन्छ।
1: पहिलो कुरा चाहिँ के भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा पनि होइन, त भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान प्रति मूल्य उपभोक्ता भित्र राज्य भइरहेको छ, त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि गाउँमा छ, त्यस्तो थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन। त्यसको लागि चाहिँ मूल्यको आलु भनेपछि जस्तो त्यहाँ 10 टन खोज्छ गाउँमा लागि त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रान्सेबिलिटी भनेर भन्छ, त्यो ट्रान्स गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खानु पर्ने हुन्छ। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने

0: मधुराई खेती प्रवृत्ति पनि आएको छ। अब त्यसमा अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू गए र अर्को भनेको जलवायु परिवर्तन कृषिले अवसर भनेको किराको प्रकोपहरू पनि आउँछ होइन, तपाईँको किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने केही प्रयोग गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
1: जलवायु परिवर्तन

राष्ट्रपति सभापति लामिछानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाजु खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ। र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु।

0: नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगर सँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस कार्यक्रमलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफएम 98.100 र 103 MHz मार्फत प्रत्येक बिहिबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम 103 MHz विराटनगरबाट अपराह्न 4:15 बजे सुन्न सक्नुहुन्छ। यस्तै रेडियो नेपालको मोबाइल एप र फेसबुक पेजबाट पनि एकैसाथ सुन्न सकिन्छ। अब अर्को प्रसंग, कोशी प्रदेश सरकारका प्रमुख योजना कार्यक्रम तथा गतिविधिहरूका बारेमा आम नागरिकलाई जानकारी गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो, जहाँ हामी प्रदेश सरकारका फोकस कार्यक्रमहरू, महत्वपूर्ण अभियान, त्यसको उपलब्धि, कानून निर्माण, प्रदेश संसदका कुरा, सामाजिक आर्थिक सांस्कृतिक तथा पूर्वाधार विकास, विगत व्यवस्थापन, लागू औषध नियन्त्रण लगायतका विषयमा विविध सामग्री समावेश गर्छौं। यस्तै नागरिकको प्रतिक्रिया र गुनासो पनि सुन्छौं। अब कुरा गरौं आजको अंकमा प्रस्तुत गरिने विषयवस्तुका बारेमा। आजको कार्यक्रममा हामी यातायात व्यवस्था कार्यालय सवारी सुनसरीले प्रवाह गरिरहेको सेवाका बारेमा सो कार्यालयका प्रमुख मान बहादुर देवकोटासँग गरिएको कुराकानी र प्रदेश सांसदको कुरा अन्तर्गत ओखलढुङ्गा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 ख-बाट निर्वाचित प्रदेश सभा सदस्य बाबुराम गौतमका कुरा सुन्छौं। यातायात नागरिकको दैनिक आवत जावत, समय व्यवस्थापन र सुरक्षित जीवनसँग प्रत्यक्ष रूपमा जोड़िएको सार्वजनिक सेवा हो। यातायात व्यवस्था कार्यालय सवारी व्यवस्थापन, नियमन र सड़क सुरक्षासँग सम्बन्धित सरकारी सेवा प्रदान गर्ने महत्वपूर्ण कार्यालय हो। कार्यक्रममा आज हामी यातायात व्यवस्था कार्यालय सवारी सुनसरीले प्रवाह गर्ने सेवाको विषयमा केन्द्रित हुन्छौं। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत रहेको यो कार्यालयले सवारी साधनको दर्ता, नवीकरण, सवारी जाँचपास, रूट परमिट वितरण तथा यातायात व्यवस्थासँग सम्बन्धित विविध सेवाहरू प्रदान गर्दै आएको छ। दैनिक रूपमा ठूलो संख्यामा सेवाग्राही आउने यस कार्यालयमा सेवा प्रवाहलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन विभिन्न प्रयासहरू गरिएको छ। अब प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर यातायात व्यवस्था कार्यालय सवारी सुनसरीका प्रमुख मान बहादुर देवकोटासँग गरिएको कुराकानी। कुराकानीका साथमा हुनुहुन्छ सहकर्मी नयराज नेपाल।
1: यातायात व्यवस्था कार्यालय सवारी सुनसरीका प्रमुख मान बहादुर देवकोटाज्यू, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा।
2: धन्यवाद यहाँको यो लोकप्रिय सत्यता दिनमा।

0: ढड्डा भन्थ्यौँ हामी, त्यो ढड्डा पनि हुन्थ्यो र स्वयं साधनहरूको स्थान पनि हुन्थ्यो। ती स्वयं साधनका फल ढड्डाको आधारबाट हामीले यातायात प्रशासनलाई अलिक सजिलो सञ्चालन गरिरहेको अवस्थामा भनौँ 23 र 24 गतिको जेएनजी प्रदर्शनको क्रममा युवा कार्यालय पनि प्रपत्र आगमन हुँदा सम्पूर्ण सवारी साधनका हाम्रो ढड्डाहरू फाइलहरू डढेर नष्ट भएको हुँदा सेवा प्रवाहमा केही समस्याहरू आएका छन्। हामीले सेवा प्रवाह गर्दा सुरुमै पहिले अभिलेखीकरण गर्दै अघि बढ्नुपर्ने हुँदाखेरि एकातर्फ प्रयागराईहरूले पनि आफ्ना अभिलेखहरू प्रमाणहरू जुटाउनु पर्ने र हामीले पनि त्यो प्रमाणहरूको पनि पुष्टि गर्नुपर्ने हुँदा अहिले हामीले सेवा प्रवाह चाहिँ चुनौतीपूर्णका साथ काम गरिरहेका छौँ। जस्तै अहिले हामी चाहिँ भौतिक संरचनाको हिसाबले हेर्नु भने हामी एकदम कमी अवस्थामा छौँ, सेवा तहहरूमा नै हामीले सञ्चालन गरिरहेका छौँ। त्यस्तै गरी हामीसँग चाहिँ अब गाडी सञ्चारलाई आवश्यक पर्ने फर्निचर कम्प्युटरहरू पनि सबै जसले नष्ट भएको हुँदा केही सहयोग घाटहरूबाट केही हाम्रो चाहिँ मन्त्रालयबाट आएको अनुमानबाट आधारभूत सेवाहरू प्रदान गर्नको निम्ति तयार भएका छौँ। विषम परिस्थितिमा पनि हामीले सेवा प्रवाहमा चाहिँ बिहान बेलुका कुल लगभग हामी 5.5 सय पनि सेवा प्रदान गरेका छौँ। यद्यपि सेवा प्रदान गर्दा अघि पनि मैले भने समय चाहिँ लागिरहेको छ। समय किन बढिरहेको त भन्दा हामी सुरुदेखि नै सबै अभिलेखीकरण गर्नुपर्ने हो। सवारीको चाहिँ इन्जिनको चेसिसको र पुरा सवारीको फोटो खिच्नु पर्ने, त्यो फोटो इन्जिन चेसिसको फोटो पनि अलिक अप्ठ्यारो ठाउँमा आउँदैछ, त्यसलाई पनि खोज्नु पर्यो। त्यसपछि प्राविधिक जाने अनि त्यसको सम्बन्धित शाखामा गइसकेपछि शाखाले पनि सबै अभिलेखहरू चाहिँ मेन्टेन गर्नुपर्ने हुँदा समय त लिएको छ, तर जति पनि सेवा गएर आउनुहुन्छ उहाँहरूलाई हामीले बिन्ता समयभरि गर्ने कार्य सम्पन्न गरेर पठाएका छौँ।
1: यो जटिलताको बीचमा सवारी साधन दर्ता र नवीकरण प्रक्रियालाई सरल र पारदर्शी बनाउन यस कार्यालयले कस्ता संरचनागत सुधारहरू गरेको छ, यसबारे पनि प्रश्न पारिदिन्न।
0: जस्तो यो कार्यालयको मुख्य भार भनेको मोटरसाइकलमा पर्दो रहेछ, लगभग 70% जति भार पनि प्रयागराईको मोटरसाइकलमा हुन्छ। मोटरसाइकलमा नवीकरण सेक्सनलाई हामीले जोडी राखेका छौँ। नवीकरणको लागि चाहिँ हामीले अभिलेखीकरण खडा गर्नु परेन, बिजनेस लिएर आउनुहुन्छ उहाँहरूको हामीले कम्प्लेन चाहिँ अनुजारै गरेका छौँ। विगत अवस्था कस्तो छ गरिरहनु लागेको छैन भनेर कम्प्लेन्ट हेर्नुहुन्छ र नवीकरण अनि छिटो हुन्छ। नामसारीको हकमा हामीले एउटा सिम्पल गुगल फर्म बनाएर उहाँहरूले चाहिँ अनलाइन रूपमै सवारीका इन्फर्मेसनहरू दिनुहुन्छ, इन्जिन नम्बर, चेसिस नम्बर, मोडल नम्बर लगायत गुगल फर्मबाट उहाँहरूले इन्फर्मेसन भन्नुहुन्छ। त्यो गुगल फर्मको आधारबाट पनि हामीले भेरिफाई गर्दै काम गरेका छौँ। त्यसैलाई नै हामीले त्यो टोकनको रूपमा पनि प्रयोग गर्दै आएका छौँ। यद्यपि हामीसँग दिनमा लगभग 200 हाराहरूमा नामसारीको अवस्था देखिन्छ अहिले, अनि लगभग 600 जति मोटरसाइकल चाहिँ नवीकरण हुन्छ। मान्छे कार्यक्रम चाहिँ अलिक बढी छ, लगभग हामीसँग चाहिँ औसतमा 2000 जति भोटर काटिन्छन् भने 1000 जति चाहिँ सेवाग्राही त्यसलाई लिनुहुन्छ। यहाँ मोटरसाइकलमा 3 काउन्टर बनाएका छौँ, नवीकरण बेग्लै छ र त्यहाँ मार्फत हामीले करका दरहरू अनि हामीले सर्वसाधारण गरेको आह्वानहरू पूर्ण फेसबुकहरू टाँसेका छौँ, परामर्श गर्ने काम पनि गरिरहेका छौँ।
1: हजुर, यहाँहरूले यसरी काम गर्दै गर्दा यसरी काम हुँदै गर्दा बिचौलियाको हावी हुने गुनासो पनि नागरिक स्तरबाट सुनिन्छ, यो नागरिकको गुनासो कसरी चाहिँ सम्बोधन गर्नुहुन्छ?
0: त्यसो छ, यो अत्याधिक सेवाग्राही अड्डाहरूमा यो बिचौलिया भन्ने लेखा पनि व्यवसाय भन्ने एउटा व्यवसायहरू छन्। नेपाल सरकारले कुनै पनि अङ्गबाट उहाँहरू सुझाव प्राप्त हुनुहुन्छ, उहाँहरूलाई मेरो आइसकेको कार्यालय मिटिङ गरेर परिचय पत्र अनुजारे भने त्यसो हामीले त्यो एउटा प्रवेशद्वारमा एउटा बोर्ड राखेका छौँ, त्यहाँ हामीले कस्तो भाषा लेखेका छौँ, तपाईँहरू आउनुहोस् फेरि आउनुहोस्, हामी तपाईँलाई सहयोग गर्छौँ, सपोर्ट गर्छौँ, करका दरहरू बताउँछौँ, त्यही भोटर काम धर्म चलाउँछौँ भनेर हामीले एउटा नागरिक सहायता पक्ष पनि सञ्चालन गरेका छौँ। थोरै अवस्थामा हामी साँगुरो भए पनि सब उहाँहरूलाई परामर्श दिने काम हामी गर्छौँ भनेका छौँ। त्यो धेरै सेवाग्राहीहरू चाहिँ के हुन्छ भन्दा बाटोमा बिरु छोडिदिनु अनि पश्चिम कविता पछि बिरु लिनु भनेको अलिकति भैरवता नागरिकता पनि अलिक भैरव नभएको थोरै देखिन्छ होइन। त्यसो हुँदा नागरिकहरूलाई पनि सेवाग्राहीहरूलाई पनि यही कार्यक्रमहरू के आराम गर्नुहुन्छन् हामीले अलिकति समय दिनुहोस् आइदिनुहोस्, म कार्यालय प्रमुख रूपमा म जहिले पनि तपाईँहरूसँग बसेको छु, कतिपय सन्दर्भमा वृद्धहरू अपाङ्गहरू गाउँबाट आउने सेवाग्राहीहरूको हकमा म आफैले पनि कतिको फर्महरू भरिदिएको छु गरिदिएको छु होइन। मतलब के छ त भन्दा सकेसम्म हामीले प्रयास गरेका छौँ। यद्यपि यस्ता अड्डाहरूमा बिस्तारै अब हामीले हस्तलिखितबाट एउटा प्रविधि प्रणालीमा गइसकेपछि मात्रै रूपान्तरण हुँदैन, संरचनात्मक रूपमा अलिक सुविधा छ।

0: अवस्था देखि हामी झण्डा पनि हातले पुग्छ हस्तले पनि हटाउन खोजिरहेका छौँ हेरौँ के हुन्छ अझ पन्ध्र बिस दिनमा यसको नतिजा होला कहिले काहीँ त्यो नम्बर परिवर्तन भइदियो भने नम्बर उल्टो एजेन्सी भइदियो भने कर बुझाउनु हुन्छ तर आफ्नो सेवा कर आउँदैन यस्ता कुरा हेर्नुहोस् भन्ने चाहिँ सचेतीकरण गरेका छौँ अलिकति हामीले सेवाग्राहीहरू थोरै सचेतीकरण हुने भने बिस्तारै चोरीहरू लेखापढीहरूको चाहिँ कम हुँदै जान्छ त्योसम्म हामी नागरिक शिक्षा र हाम्रो चाहिँ सेवाग्राही शिक्षा बढ्दैन तबसम्म चाहिँ एक पक्षले मात्रै चाहेर मात्रै नहुँदो रहेछ यो र अर्को पक्ष भनेको हाम्रो प्रणालीको विकास हुनै आवश्यक छ अब हामीले इडिआरएस हुन्छ इडिआरएस प्रणाली मन्त्रालयले विकास गर्यो भने घरबाटै यो चाहिँ नवीकरण गरेर सबै प्रणालीको विकास हुन्छ त्यति सबै कुराको समस्याको सामना हुँदै जान्छ।
1: हजुर, अब यो जाँच पास प्रणालीलाई वैज्ञानिक पारदर्शी र निष्पक्ष बनाउन चाहिँ हाल के कस्ता प्रविधि वा मापदण्ड लागू गरिएको छ यसबारे पनि जानकारी गराइदिनुहोस् न।
0: सवारीको जाँच पास हो त हामीले भाडाका सवारी साधनहरूमा हामीले 6 महिनामा हामी गर्छौँ अन्य सवारी साधनको हकमा चाहिँ स्वामित्व हस्तान्तरणको समयमा हामी धेरै जाँच पास गरिरहेका छौँ। म अब्जर्भेसनमै गइरहेको हुन्छु सबै सवारी साधन चाहिँ हामी हेर्छौँ हामी सबै त्यो उपकरण त छैन हाम्रो फिल्डको पनि अलिकति पाँगुरो छ एक त हाम्रो भवनहरू जहाँनिर नष्ट भइसकेपछि अरू स्थानसँग तराएर बनाउँदा भवनको फिल्ड पनि त्यसले अकुपाई गरेको छ र यो वर्ष चाहिँ हामीलाई पहिलो सरकारले पूर्व प्रक्रियाको एउटा खाल्डो तोडिसकेपछि त्यहाँ ठुलो एउटा चौर निस्कन्छ त्यो हामी व्यवस्थित तरिकाले गर्ने अहिले पनि जति पनि आएका छन् उनीहरूको सबैको इन्जिन नम्बर टेसिस नम्बर इन्जिनको अवस्था त्यो उहाँहरूको लाइफको अवस्थाहरू हामी हेर्छौँ। हाम्रो अहिले चाहिँ कुनै उपकरण छैन हामीसँग म्यानुअली हाम्रो मेकानिकल इन्जिनियरहरूले हेर्नुहुन्छ र त्यसलाई चाहिँ कसैको चाहिँ त्यो हाम्रो मापदण्डभन्दा विपरीत भएछ भने उनीहरूलाई चाहिँ त्यो मापदण्डमा ल्याउनको निम्ति दण्डात्मक कार्यहरू पनि गरिएको एउटा छ।
1: हजुर हजुर, सुनसरी जस्तो एउटा चाहिँ तीव्र शहरीकरण भइरहेको जिल्लामा सवारीको संख्या दिनानुदिन बढ्दो छ यसले सड़क सुरक्षा र व्यवस्थापनमा चाहिँ कस्तो चुनौती सृजना गरेको छ यसलाई मध्यनजर गर्दै यो कार्यालयको दीर्घकालीन रणनीति के छ सर?
0: यस्तो छ खास त अब हाम्रो सड़कको अवस्था कति छ र हाम्रो सवारी साधनको क्षमता कति भन्ने कुराको बारेमा कार्यगत तहभन्दा पनि मन्त्रालयगतिर पनि यसको नीतिगत रूपमा स्पष्टता हुन आवश्यक छ। अहिले तत्काल स्थितिमा हेर्दा के देखिन्छ भने मेरो सबै सफारीहरूको संख्या अलिकति बढी देखिन्छ त्यसले चाहिँ हाम्रो ट्राफिक समस्या कहिलेकाहीँ समस्या बनाएको र सवारी दुर्घटना पनि निम्त्याएको अवस्था पनि हुन्छ। यो आयकर चाहिँ यो रिक्सा लिफ्टमा आयकर छुट गरिएको छ कसै प्रदेशमा आयकर लाग्दैन त्यसले कुरा लाइसेन्स लाग्यो लिखित परीक्षामा त्यो समस्या हुने मध्येले उहाँलाई प्रेरणात्मकै 100% नतिजा ल्याएको खण्डमा लिखित परीक्षा नचाहिने गरी व्यवस्थापन गरेका छौँ। अब यस प्रकारले हामीले त्यस्तो चरणमा के गरिरहेको छ त भन्दा उहाँहरूलाई यी हाम्रो पोलिसी प्रदेश सरकारको यी पोलिसीहरूको बारेमा सचेतीकरण गर्ने ट्राफिक नियमको बारेमा सचेतीकरण गर्ने र अलिकति जिम्मेवार सवारी चालक बनाएर सड़क अनुशासन क्षेत्र पालना गर्न लाग्ने गरी सचेतीकरण अभियान सञ्चालन गरेका छौँ र मूलत हामी अहिले पहिलो फेजमा चाहिँ यी रिक्सा चालकहरूलाई हाम्रो चाहिँ लाइसेन्स कर बिमा आदिको बारेमा सचेतीकरण अभियानमा लागेका छौँ। सड़क नियम अनुशासन पालना गर्नुपर्ने होइन यसको निम्ति हामीले मन्त्रीजीले पनि गर्नुभएको छ हामीले इटेरीमा एउटा अभियान सञ्चालन गरेका छौँ त्यो नियन्त्रित प्रदान छ र त्यो अभियान हामीले बिटामोट विराटनगर टाइगर भएको ठाउँहरूमा सुरु गरेका छौँ त्यसलाई निरन्तरता दिनु जरुरी छ। त्यसको निम्ति चाहिँ मन्त्रालय त ट्राफिक बिच सम्बन्धी पनि भइरहेको छ र हाम्रो कार्यालय पनि त्यसलाई त्यो समन्वयकारी हुँदै गरेको छ। त्यस्तै गरी आगामी शुक्रबार हामी मनोरञ्जन यो कार्यक्रम गर्ने परियोजना बनाएका छौँ। मैले त पहिलो कुरा सिटी सफारीहरू भने सचेतीकरण गर्ने र अब त्यस पछाडि चाहिँ विभिन्न विकल्पहरू हुन सक्छन् मन्त्रालयले यसको नीतिगत रूपमा के आउला जोड बिजोड प्रणाली पनि हुनसक्छ अथवा त्यो मुख्य सवारी क्षेत्रमा चाहिँ सिटी सफारीलाई डाइभर्ट गर्ने विभिन्न विकल्पहरूको बारेमा मन्त्रालयले नीतिगत रूपमा चाहिँ निर्णय गरेपछि हामी कार्यालयले त्यसलाई कार्यान्वयनको रूपमा अघि बढाउँछ।
1: अब यहाँले यति भन्दै गर्दा रूट पर्मिट वितरणमा समानता र आवश्यकता अनुसारको निर्णय कतिको प्रभावकारी छ राजनीतिक आर्थिक दबावले यसलाई कतिको प्रभावित पारेको छ?
0: अब सिटी सफारीको रूट सम्बन्धित स्थानीय तहले जारी गर्नु भन्ने हाम्रो नीतिगत व्यवस्था छ। सम्बन्धित स्थानीय तहले कति हाम्रो आवश्यकता छ उहाँहरूले रूट पर्मिट जारी गर्नुहुन्छ। अन्य सवारी साधनको हकमा हामी रूट पर्मिट जारी गर्छौँ। यसको निम्ति हामीसँग स्थानीय यातायात व्यवस्थापन समिति पनि हुन्छ र प्रदेशमा पनि एउटा यातायात व्यवस्थापन समिति छ। त्यसो हुँदा हामीले चाहिँ यसको चाहिँ सडकको अवस्था मेरो सडकको अवस्था अनि हाम्रो चाहिँ जनसङ्ख्याको चाप कस्तो छ र सवारी साधनहरूको संख्या उपलब्ध आधारबाट नै दिने गरिएको व्यवस्था छ। जस्तो तपाईँको हाम्रो नयाँ नयाँ जुन सडक निर्माण हुन्छन् ट्राफिक रूट जारी गर्नुपर्ने त्यो कुराहरू जान भइसकेको अवस्था छैन। यसको निम्ति पनि हामीले वैज्ञानिक तरिकाले नै तिनवटा धेरै व्यवस्था सँगै राखेर हेर्न आवश्यक छ। जनसङ्ख्याको चाप कति छ हाम्रो सडकको अवस्था र हामी
1: जस्तो डिजिटल सेवा विस्तारका सन्दर्भमा अनलाइन नवीकरण अनि भुक्तानी त्यस्तै गरी बुकिङ प्रणाली जस्ता सेवामा नागरिकले अपेक्षा गरे जति सहजता पाएका छन् कि छैनन् कमजोरी कहाँ कहाँ देख्नुहुन्छ यहाँले?

0: एप्लिकेशन देखि सब अनलाइन हमें भीआरएस भाई हमें सेवा प्रणाली क्या हमारे अनलाइन प्रणाली छाइन समस्या ये जस्ते हम सब यदि सब रूप में अनलाइन डिजिटल भर थे हम सब जल्दा सब डॉक्यूमेंट पड़े सेवा प्रदान सजिल होते कई भर प्रदेश सरकार ने चालू आठ वर्ष में डिजिटाइजेशन और ईवीआरएस प्रणाली विकास होकर गजेटा कार्यक्रम विनियोजन टेंडरिंग प्रक्रिया में अगर बढ़ने प्रणाली स्वीकृत भैस हमी एक वर्ष में हम सब सेवा का कार्य डिजिटाइज कर सकते हैं चुनाव प्रभाव में ठूक परिवर्तन हो सकता नागरिक हम सन्तुष्ट बनाने सकने अवस्था तो मत संभव क्योंकि अब कर तीर्ने सामान्य नवीकरण करने मोटरसाइकिल नवीकरण करने मानते एक दिन को समय बिता यहां आ रहा लाइन बस लामो प्रक्रिया हमी एज अ कंज्यूमर को हिसाब से हम नई सेवाग्राही को हिसाब से हे तो अलग को जो एआई को युग में अलग हमें सोचने पड़ने विषय मंत्रालय ने इस सोचे प्रणाली विकास भाई कार्य ज्ञान बेलिका भाई प्रणाली
1: हजुर पुराना अनि प्रदूषण बढ़ी गर्ने सवारी साधनका कारण वातावरणमा असर परेको छ यस विषयमा कार्यालयले वातावरण मैत्री सवारी प्रोत्साहन गर्न के कस्तो भूमिका खेलेको छ
0: प्रदूषण कार्यकृति प्रदूषण संघीय सरकार अन्तर्गतको सवारी प्रदूषण केन्द्र गरेको छ र रातो अहिले विभाग गरेर छ प्रदूषणको हक अहिले हामीले प्रदेश सरकारलाई खेडी दिएको छैन त्यसपछि हामीले यहाँ हेर्दा हेर्छौँ धुवाको मात्रा कति निकालिरहेको छ त्यसको चाहिने अत्याधुनिक उपकरणहरू चाहिँ लगाएको छ उपकरणको अभावले हामीले नमान्ने हेर्छौँ तर त्यो प्रदूषणको लागि अझै स्थिति टास्ने काम चाहिँ अहिले हाम्रो कार्यालयले गरेका छैनौँ त्यो चाहिँ संघीय सरकार अन्तर्गतको कार्यालय
1: अहिले संचालन गरिरहेका मुख्य सेवाहरू जस्तो रजिस्ट्रेसनको कुरा नवीकरणका कुराहरू जाँच पास रुट परमिट आदि मध्ये नागरिकले सबैभन्दा बढी गुनासो गर्ने सेवा कुन हो र त्यसको मूल कारण के देख्नुहुन्छ यहाँले
0: यस्तो यसमा मूल त अहिले हाम्रो नाम सारी नै अलिकति समय लाग्छ हामीसँग अभिलेख छैन अभिलेख नभइसके पछाडि पहिले सवारी ल्याउनु पर्यो सवारीको चाहिँ सम्पूर्ण इन्जिन चेसिस फोटोहरू पहिले फोटो खिच्नु पर्यो प्राविधिक जाँच पास गराउनु पर्यो त्यस पछाडि त्यसलाई चाहिँ उहाँहरूसँग भएका अभिलेखहरू पनि त्यहाँ राख्नु पर्यो त्यसको चाहिँ सम्बन्धित पाठमा गएपछि ढड्डामा पनि लेख्नु पर्यो ढड्डामा लेखेको चाहिँ पनि पालो आउँदाखेरि समय लाग्नु हुँदा त्यसमा चाहिँ अलिकति समय बढी भएको भन्नुहुन्छ तर उहाँहरू आफै पनि यसो हेर्दा हाम्रो कामले सबै गरेर त्यो नष्ट छ सबै वारन्टी छैन होइन झन्डा छैन उहाँले हेर्दै अब यस्तो हामीले अब सरकारी अभिलेखहरू चाहिँ चलाउनु नहुँदैछ जसले चलाएर त्यसले गलत गर्यो भनेर चाहिँ स्वयं उहाँले एजुकेसन गरेर जानुहुन्छ त्यसो भनेको अहिले हामीसँग कतिपय सेवाहरू भन्नुहरूको त्यो दुर्मुख दुर्मुख चाहिँ छैन कतिपय ट्राफिक त राखेको जस्ता दुर्मुख जल नष्ट भएको छ जसको दुर्मुख जलेको छ उहाँहरूले चाहिँ अब फेरि प्रतिनिधि निकाल्न केही अभिलेखहरू चाहिँ उहाँहरूले प्रमाणहरू गिराउनु पर्ने हुन्छ त्यसको निम्ति स्थानीय तहमा गएर सर्वजीव निजुकासम्म गर्नुपर्ने भएको छ किनभने त्यो फलाना गाडी फलाना गयो भन्ने कुरा काहीँ कुनै डकुमेन्ट नगरे पछाडि अन्तिम विकल्प भनेको चाहिँ हामीले वार्डमा गएर पाँचजना सर्वजीव निजुकामा राखेर फलाना गाडी त्यो फल्ने कुरा गयो पछि त्यसमा चाहिँ के भए पनि हामी जिम्मेवार प्राप्त छौँ भन्ने हिसाबले हामीले काम चाहिँ हामीले सेवा प्रभावमा सहजीकरण गरेका छौँ हामीसँग पनि ब्याकअप नहुने र जसको सेवा साधन हो उहाँसँग पनि पर्याप्त मात्रामा चाहिँ प्रमाण नहुँदा केही समस्याहरू आएको छ
1: हुन्छ यो महत्वपूर्ण विचार र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम प्रवेश डायरीको तर्फबाट
0: हजुरकै लोकप्रिय रेडियोबाट हामीलाई केही कुरा राख्ने अवसर प्रदान गर्नुभयो म सम्पूर्ण सेवाग्राहीलाई हाम्रो कार्यालयमा सेवाहरूमा आउँदाखेरि तपाईँहरू सोझै कार्यालयमा आउनुहोला हाम्रो कार्यालयका कलेक्टरसँग सम्पर्क गर्नुहोस् कार्यालय प्रमोसँग सम्पर्क गर्नुहोस् हामी तपाईँहरूलाई चाहिँ सेवाग्राही मैत्री वातावरणमा सेवा प्रदान गर्छौँ सामान्य चाहिँ अलिकति लाग्छ सामान्य परिस्थिति छैन असामान्य परिस्थितिलाई बुझेर हजुरहरूले पनि धैर्य गरिदिनुहुन्छ भन्ने आशा अपेक्षा भर्ती राखेको छु हस् नमस्कार धन्यवाद
2: कार्यक्रम प्रदेश डायरीमा अहिले सुन्नुभयो यातायात व्यवस्था कार्यालय सवारी सुनसरीले प्रवाह गरिरहेको सेवाका विषयमा सो कार्यालयका प्रमुख मानबहादुर देवकोटासँग गरिएको कुराकानी अब प्रदेश सांसदका कुरा कार्यक्रम प्रदेश डायरीमा हामी नियमित रूपमा प्रदेश सांसदका कुरा समेट्दै आएका छौं प्रदेशमा आवश्यक पर्ने ऐन कानून निर्माण गर्नु प्रदेश सांसदको मुख्य कार्य हो यस्तै नागरिकका माग गुनासा स्थानीय आवश्यकता र समस्या सम्बोधन गराउन पनि प्रदेश सांसदले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् यसै सन्दर्भमा आज हामी ओखलढुङ्गा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 ख बाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतमका कुरा सुन्छौं कुराकानीको शुरूमा सहकर्मी अनुज मेहताले प्रदेश सांसद गौतमलाई ओखलढुङ्गा जिल्लामा प्रदेश सरकार मार्फत चालू आर्थिक वर्षमा के कस्ता योजना तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनेर सोध्नु भएको छ
3: थुप्रै कामहरू ओखलढुङ्गामा भइराखेको छ। सामान्यतया अब बजेटको अपर्याप्तताको बावजुद पनि अहिले हामी कहाँमा 5 पक्की पुलको काम भइरहेछ। समग्र जिल्लाभरिको कुरा गर्दाखेरि एकदम विवादास्पद पहिलेदेखि रोकिएको पहिरेको पुलदेखि लिएर लिखु खोलामा, अब लिखु नदी भनेको एउटा हिमनदी नै भयो, त्यो त्यहाँ पनि पुलको काम भइरहेछ। र अब हामी 5 पुल 2 पक्की बाटो त्यो काम पनि अहिले ठेक्का लागेर अगाडि बढिराखेको छ। त्यो हिसाबले र अरू सानातिना सिंचाइका पानीका अब अरू बाटोघाटोका होइन अब सानातिना योजनाहरू पनि 20-25-30-40-50 लाखका योजनाहरू पनि थुप्रै सञ्चालनमा छन्। मुख्यत यसै पालि लागेका चाहिँ 5 ठेक्का बहुवर्षीय योजनाहरू कार्यान्वयनमा गइसकेका छन्।
4: अहिले सञ्चालित योजनाहरूको अवस्था चाहिँ कस्तो रहेको छ त्यो पनि
3: प्रश्न। त्यो हाम्रो एकदमै नमिठो अनुभवले गर्दा अहिले सरकारले पनि टाइट गर्दै लगेको छ र हाम्रो संसदले पनि त्यो विषयहरूमा निकै चासो दिने गरेको छ। त्यस हिसाबले हामी अहिले योजनाहरू अर्ध हुने बीचमा छोडेर जाने सम्झौता तोड्ने जुन परिपाटी विगतमा थियो नि त्यो अहिले अलिक घटेको अवस्था छ। त्यही भए पनि जति हुनुपर्ने अझै हुन सकेको छैन, तैपनि विगतको अनुपातमा त्यो सुधारकै छ हाम्रोमा।
4: अनि यो अनुगमन नियमनका कार्यहरूले चाहिँ कसरी लिइरहनु भएको छ?
3: यो अनुगमन भन्ने चाहिँ नाम मात्रै भयो, अनुगमन खासै त्यो कानूनी बाध्यकारी अनुगमनको व्यवस्था हामी कहाँ छैन। अब अनुगमन भन्ने एउटा चाहिँ त्यो सामान्य एउटा जेनरलाइज गरिएको छ, त्यो विषय अलिक मिलेको छैन। त्यो अनुगमन एउटा त जिल्ला समन्वयले अनुगमन गर्छ त्यो जिल्लाभित्रका योजनाहरू, त्यो पनि त्यो अधिकार प्राप्त संस्थाको रूपमा छैन, अहिले कमजोर संस्थाको रूपमा एउटा झारा तार्ने एउटा चाहिँ औपचारिकता पूरा गर्ने रूपमा छ। र सांसदहरूलाई पनि त्यो अधिकार अनुगमन र त्यो कारवाहीको मूल्याङ्कन सहित यदि राम्रो गरेमा पुरस्कृत गर्ने नराम्रो गरेमा दण्डित गर्ने अधिकार दिएको छैन। त्यो खालको चाहिँ कानूनी बाध्यकारी व्यवस्था नहुँदै अनुगमन भन्ने चाहिँ नाम मात्रको छ अहिले।
4: विशेष गरी ओखलढुङ्गाका नागरिकहरूले तपाईँ मार्फत कोशी प्रदेश सरकारसँग के कस्ता मागहरू राख्ने गरेका छन् जानकारी गराइदिनुहोस् न।
3: साना योजनाहरू जस्तो खानेपानीका योजनाहरू, सिंचाइका योजनाहरू, अब अहिले पनि कहीँ ठाउँमा बिजुली बत्ती चाहिँ अब भयो भन्दै गर्दा पनि थुप्रै ठाउँमा चाहिँ पोलहरूको खाँचो छ, विद्युतीय उपकरणहरूको खाँचो छ, त्यो खालका समस्याहरू थुप्रै आउँछन्। मसिना पसिना योजनाहरू पनि आउँछन्, जस्तो नदी कटानका समस्याहरू पनि छन्, थुप्रै छन्। बाटोका समस्या छन्, पिच बाटो देख्नको लागि हामीलाई सदरमुकाम पुग्नुपर्ने बाध्यता छ र अहिले पनि ओखलढुङ्गाको पश्चिम भेगका मान्छेहरू 3 जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने अवस्था छ होइन। थुप्रै खालका चुनौतीहरू अहिले पनि छन् र बर्खा गाडी चलाउन गाह्रो हुन्छ, गाडी चल्दैन, हिँड्नै पर्ने अवस्था छ। बर्खाको कुरा गर्ने हो भने त्यो धुने सडकहरू अब स्तरोन्नति गर्नुपर्ने, कम्तीमा 12 हिँड्न सक्ने बाटो सञ्चालनमा ल्याउनु पर्ने, थुप्रै ठाउँमा पुल गुलेसाहरू छैनन्, त्यहाँ पुल गुलेसाहरू चाहिने र अहिले कैयौं प्रशासनिक कार्यालयहरू वडा कार्यालयहरू चाहिँ पनि पर्याप्त छैनन्, त्यो खालको पनि समस्या छ भन्दाखेरि र स्वास्थ्य शिक्षाको क्षेत्रमा पनि अहिले पनि हामीले गर्नुपर्ने थुप्रै कामहरू बाँकी छ। त्यो कुराहरू हामी कहाँ जनताको तर्फबाट माग भई आउने गरेका छन्।
4: अनि नागरिकका यस्ता मागहरू सम्बोधन गराउन तपाईँले चाहिँ कस्तो भूमिका खेल्नु भएको छ बताइदिनुहोस् न।
3: एउटा प्रदेश सांसद जनप्रतिनिधिको नाताले मैले पहल गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन। अब मेरो तर्फबाट पूर्ण प्रयास भइराखेको छ र अब हुनेसम्म प्रदेश सरकारको तर्फबाट ती सम्बोधन गराउने पनि प्रयास भइरहेको छ। यद्यपि हामीसँग भएको स्रोत साधन क्षमताले त्यो पर्याप्त हुन सकेका छैन र अब आगामी दिनमा अझै हाम्रो क्षमता बढाउनु पर्ने, अझ हाम्रो स्रोत बढाउनु पर्ने, अझ हाम्रो राजस्व बढाउनु पर्ने, अनि दीर्घकालीन प्रकृतिका अनि रणनीतिक खालका अनि स्थायित्व हुने योजनाहरूको अब खाँचो बढेर गएको छ। त्यसको लागि म संघर्ष गरिराखेको छु र ओखलढुङ्गामा एउटा तपाईँले यो प्रश्न गरिराखेको बेला म एउटा जोड्न मन लाग्यो। अघिल्लो सरकार हामी निर्वाचित भएर आउनुभन्दा अगाडि एउटा चाहिँ हस्पिटल त्यहाँ मानेगञ्जको टोकसेलमा एउटा योजना थियो, त्यो 2 चान्चुनको चाहिँ डिटिआर भएको, त्यो योजनामा त्यतिखेरको सरकारले 20 मात्रै छुट्याएर डिटिआर चाहिँ 2 अर्ब गरेर छोडेको अवस्थामा विद्यमान छ। पछि त्यसलाई म आइसकेपछि पनि दुईचोटि चाहिँ बजेट हाल्ने काम भयो थोर थोरै अब मेरो पहलमा पनि तर त्यो दुई अरब रुपियाँ त्यो हस्पिटलको लागि हाम्रो सरकारले हाल्न सकेन र त्यो मेरो सामर्थ्यले पनि पुगेन त्यहाँ जग्गा चाहिँ जनताबाट अधिग्रहण गरेर दिइसक्यो सरकारले त्यो जग्गा लिइसकेपछि त्यो जनतालाई फिर्ता गर्न नमिल्ने हाम्रो कानूनी प्रावधान छ होइन अब त्यहाँ हस्पिटल पनि बनिरहेको छैन भने चाहिँ त्यो माने भन्ने त्यो टोक्सेलको जनताहरू त्यसमा आक्रोशित छन् तपाईँ सरकारसँग त्यो जनप्रतिनिधिको नाताले मसँग र चाहिँ सिँगै नेपाल सरकारसँग आक्रोशित छन् यदि त्यो के जग्गा फिर्ता हुनु पर्यो या त्यो जग्गाको एउटा चाहिँ तार्किक एउटा चाहिँ निकास दिनु पर्यो होइन भने त्यहाँ एउटा खालको चाहिँ विवादको अवस्था पनि छ त्यो पहिलो अघिल्लो सरकारले गरेको अघिल्लो संसदले गरेको निर्णय तर अहिले त्यो काम गर्न नसकेर अलपत्र परेको अवस्थामा छ त्यसलाई कि त केन्द्र सरकारले जिम्मा लिएर त्यसलाई पूरा गर्नु पर्यो कि प्रदेश सरकारले पूरा गर्नु पर्यो कि त्यसलाई वैकल्पिक व्यवस्था गरेर त्यो जमिनलाई सदुपयोग गर्नु पर्यो त्यो जनतालाई होइन भने केही पनि चाहिँदैन भने त्यो जनतालाई जग्गा फिर्ता गर्नु पर्यो मेरो निर्वाचन क्षेत्रको एउटा सबभन्दा पेचिलो चाहिँ त्यो अस्पताल बनेको छ म त्यसको लागि सङ्घर्ष गरिरहेको छु तर मैले पनि सकिराखेको छैन त्यो मेरो सामर्थ्यभन्दा बाहिर गएको अवस्था छ
4: हस् त माननीयज्यू कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
3: हस् हस् धन्यवाद
2: यिनै सामग्रीसँगै हामी आजको प्रदेश डायरीको अन्त्यमा आइपुग्यौं अर्को हप्ता फेरि प्रदेश सरकारका गतिविधि योजना तथा कार्यक्रम र त्यसले पारेको प्रभाव समेटिएको जानकारीमूलक सामग्रीका साथ तपाईँलाई भेट्न आउने नै छौं यतिन्जेलसम्म प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र युगनारायण खाँलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमबाट म बलराम दाहाल बिदा हुन्छु।

0: नमूना दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847385319 समुद्र साक्य 9861883534 टेलिफोन 0385202340 नमूना दुधकुण्ड आयल फार्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862283187 नमूना दुधकुण्ड आयल फार्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862390646 नमूना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
6: ए के भो दौडिदिए पो आइस त
5: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
6: भन चुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एथमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
4: वन जंगल को छेउमा घर आँगन।

0: भन्दा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843849852 9824417 18 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो दाई नमस्कार।
2: नमस्कार भाई कता छौ?
1: म त गाउँमै छु नि दाई, एलसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने? म त अमाउमा परे दाई।
2: अमाउमा पढ्ने कुरै छैन भाइ, तिमीसँगै एलसी दिएका साथीभाइ चाबुङको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासु आज लाखौं विद्यार्थी

आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साभुन सुसीपाती सम्पर्क नम्बर 9803623 82 9803623 87।

0: संस्कार और संस्कृति के वो बनने था सबने विशेषज्ञ आजकल आत्मता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्यदूतकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्यदूतकोशीको समृद्धि मात्यदूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
7: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुने
9: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 साथै 98-010-20-800
11: भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन
12: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो
13: त्यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेर टिको द्विपक्षीय रूपमा त्यसरी प्रस्तावत हुनुपर्ने कारण छैन
14: पत्रकार युवराज घिमिरे र एनएनए मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्र संघको चेतावनी
15: सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार फडिङ र दाहालबाट सुन्नुहोस्
11: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप सर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किव राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमा पार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नान्युकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगान्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
15: भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
11: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
15: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
12: सबै
11: सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
15: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
13: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भनिरहेको छ भने 68% सीमा विवादहरू चाहिँ समानमा बनिसकेका छन् र त्यसले त्यो 2% बाँकी रहँदाखेरि त्यो समय ल्याउने एउटा भने त्यो संकेतको साथ उनीहरूले अगाडि बढाइराखेको हो द्विपक्षीय रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
7: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
13: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री बालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्टको टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरेर तर उनीहरू पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। यसरी प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
7: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन।
13: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको त्यो स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन। त्यो संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, यो प्रतिपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउने दुवै पक्षले सैद्धान्तिक रूपमा प्रत्येक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियामा अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
7: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ़ दलकै सभापति रवि लामिछाने दिल्ली नै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
13: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिनु काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन् तर त्यसलाई भनौँ द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले
15: उनी थिए पत्रकार हिमराज घिमिरे साथी विनिता दाहालसँग कुरा गर्दै अब एकैछिन लागौं जुम्लातर्फ महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन् सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट
16: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघिपछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलपानी गाउँकी लक्ष्मी कन्या धिताल 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारी हुने खाना पकाउने आफै खाने कोही पनि भएछ हुने र म यताउति बाहिर पनि उपचार पनि गर्दैन केही गरेर जुम्लाको मियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो रोटी खाने दिने अब भात त्यतिखेर नदिने छोइछै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो होटलमा सुन्दा गएर घरमा सुन्दा धेरै अन्तर हुँदो रहेछ बारी पढ्यो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरी हातमा पानी खाएर खान्छ अहिलेसम्म केही पनि बिरा भएन मलाई तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य
17: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो जच्चा समाएर कसको आँगन जाने रे सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यो थिएर चलन थियो सँगै बस्छौ सँगै खान्छौं त्यो साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन
16: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रम सँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ कृष्णमाया उपाध्याय बीबीसी जुम्ला
15: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग संयुक्त राष्ट्र संघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो बीबीसी विवरणहरूमा आधारित रिपोर्ट
18: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन् 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन् विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन् शक्तिशाली एल निन्योले दक्षिण अमेरिका दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ्ने गर्छ
15: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ भोलि बेलुकी 9:00 बजे हामी फेरि उपस्थित हुनेछौं यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशु फिर्ता नहुने गरी आवश्यक कागजातहरू एफई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी दिनु पर्थ्यो दरखास्त विद्यालयमा सिधै दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुपकुण्ड नगरपालिका 7 सोलुखुम्बु